0: लिए लेकर आए हैं। तकरीर मौजू है अली सरदार जाफरी बतौर नगमानिगार। इसके अलावा डॉक्टर तालिब इकराम से समात फरमाइएगा उनका कलाम। पहले सुनते हैं डॉक्टर मोहम्मद अफजल से उनकी तकरीर अली सरदार जाफरी बतौर नगमानिगार।
1: उर्दू अदब में अली सरदार जाफरी का नाम मोहताज तारुफ नहीं। वो तरक्की पसंद अदबी तहरीक के न सिर्फ अहम सुतून थे, बल्कि उनका शुमार तरक्की पसंद अदबी तहरीक के नज़रिया साजों में होता है। वो बयक वक्त शायर, अदीब, मुहक्किक, नाकिद, सहाफ़ी, स्क्रिप्ट राइटर, फिल्म साज और नगमा निगार थे। अली सरदार जाफरी ने जहाँ एक तरफ नज्म व नसर और तनकीद व तहकीक की शक्ल में गिरा बहा सरमाया उर्दू अदब को अता किया है, वहीं दूसरी तरफ अपनी इल्मी व अदबी सलाहियतों से हिंदुस्तानी रेडियो, टीवी और फिल्म को भी मालामाल किया है। अली सरदार जाफरी मकनतीसी शख्सियत के मालिक थे। उनके अहबाब का दायरा बहुत वसी था। उन्होंने उस दौर की आलमी शोहरत याफ्ता बहुत सी अजीम इल्मी, अदबी और सियासी शख्सियात से मुलाकातें की थीं। 1942 ईस्वी में जब अली सरदार जाफरी मुंबई आए तो तरक्की पसंद अदीबों के हलके अहबाब में अदबी शख्सियतों के अलावा फिल्म से मुंसलिक उस दौर की अजीम शख्सियात का भी इजाफा हुआ। एक जगह लिखते हैं, कोट, उस अहद की अजीम फिल्मी शख्सियतें हमारे हलके अहबाब में शामिल थी, मसलन KL सहगल, पृथ्वीराज कपूर, KN सिंह वगैरह। बाद को राज कपूर, नरगिस और दूसरे फिल्मी सितारे इस दायरे में आ गए, अनकोट। अली सरदार जाफरी ने फिल्मों से वाबस्तगी को अपना मुस्तकिल पेशा कभी नहीं बनाया। यही वजह है कि फिल्मी दुनिया में बतौर नगमा निगार उनका सफर बहुत मुख्तसर रहा है। प्रोफेसर ज्ञानचंद जैन को एक खत मुअर्रिखा 10 दिसंबर 1969 में लिखते हैं, कोट, आपने अपने खत में फिल्मों से मेरे ताल्लुक का जिक्र किया है, ये बात पुरानी हो चुकी है। 1963 ईस्वी के बाद से मैं फिल्मों से दूर होता गया और अब कतन कोई ताल्लुक नहीं है। मेरा जरिया माश सिर्फ मेरा कलम है, अनकोट। इसके अलावा मोहम्मद खालिद आबिदी को एक खत में लिखते हैं, कोट, वैसे फिल्मों से मेरी जिंदगी का कोई गहरा ताल्लुक नहीं है। बहुत से अहबाब वहाँ काम करते हैं, मैं भी कभी कभी बहक कर उधर चला जाता हूँ, फिर वापस आ जाता हूँ, अनकोट। इस लिहाज से देखा जाए तो फिल्मी दुनिया से उनका रिश्ता वक्फे से मुख्तसर, बहुत मुख्तसर मालूम होता है, लेकिन इतना भी अरसा किसी फनकार के लिए मुतल्लिका फन से अपनी महारत का सबूत फराहम करने के लिए काफी है। लिहाजा अली सरदार जाफरी ने इस मुख्तसर अरसे में भी फिल्म के मुख्तलिफ मैदानों में अपनी इल्मी अदबी सलाहियतों का एतराफ करवाया है। यहाँ भी वो बैक वक्त हिदायतकार, मुकालमा निगार, फिल्म साज और नगमा निगार थे। उन्होंने फिर बोलो ऐसंत कबीर, डॉक्टर मोहम्मद इकबाल, हिंदुस्तान हमारा और जिद्दो जहद आज़ादी के 100 साल जैसी दस्तावेजी फिल्मों की कहानियां और मुकालमे लिखे। साथ ही मौखिर जिक्र की कहानी लिखने के साथ साथ हिदायत के भी फरायज अंजाम दिए। टीवी सीरियल कहकशां के तहत हसद मोहानी, जोश मलियाबादी, जिगर मुरादाबादी, फिराक गोरखपुरी, फैज अहमद फैज, असरारुल हक मजाज और मखदूम मोहिउद्दीन जैसे जदीद शोरा की शख्सियत और फन पर कामयाब सीरीज का भी आगाज किया। इन सब के अलावा वो फिल्म राइटर्स एसोसिएशन के सदर भी रहे। हिंदुस्तानी फिल्मों में अली सरदार जाफरी की नज्म निगारी के सफर का आगाज 1943 ईस्वी में बनी फिल्म नया तराना से हुआ। इसके मौसीकार अमीर अली और हिदायतकार नजम नकवी थे। इस फिल्म के लिए उन्होंने एक ही नगमा लिखा था जिसके बोल ये हैं, हम दुनिया के अन्नदाता हैं, हम धरती माता के बच्चे, सावन की घनघोर घटाएं जब खेतों पर छाती हैं, जब प्यासी धरती के मुंह में वो अमृत रस टपकाती हैं, हम तब भी मेहनत करते हैं, हम तब भी पसीना बहाते हैं, हम तब भी भूखे मरते हैं, हम दुनिया के अन्नदाता हैं। बतौर नगमा निगार उनकी दूसरी फिल्म धरती के लाल थी, जो 1943-44 ईस्वी के कहते बंगाल के मौजू पर 1946 में हिंदुस्तानी अवामी थिएटर की जानिब से बनी थी। इसकी कहानी किशचंदर के अफसाना अन्नदाता पर मुनहसिर थी। इसके हिदायतकार ख्वाजा अहमद अब्बास और मौसीकार पंडित रविशंकर थे। इस फिल्म में कुल 4 नगमा निगारों ने नगमे लिखे थे। अली सरदार जाफरी के अलावा दीगर नगमा निगारों में प्रेम धवन, नीमी चंद जैन और वामिक जौनपुरी थे। तलाशी बिस्यार के बाद भी ये वाजे न हो सका कि अली सरदार जाफरी ने इस फिल्म के लिए कितने नगमे लिखे थे। हाँ, ये जरूर मालूम हुआ कि उन्होंने इसके लिए मुआवजे के तौर पर ₹25 लिए थे। एक इंटरव्यू में कहते हैं, कोट, ये फिल्म अवामी थिएटर की तरफ से बनी थी और मैंने गीत का मुआवजा सिर्फ ₹25 लिया था। अहमद अब्बास डायरेक्टर थे और बलराज सानी इसमें पहली बार आए थे और जहां तक मुझे याद है मौसीकार पंडित रविशंकर थे, जो हमारे अवामी थिएटर के एक रुकन थे, अनकोट। لیکن اس فلم کے تقریباً تمام نغموں میں ترقی پسند خیالات کی بازگشت سنائی دیتی ہے۔ اس کے بعد علی سردار جعفری نے 1952 عیسوی میں خواجہ احمد عباس کی فلم انہونی کے لیے نغمے لکھے، جن میں سے درج ذیل نغمہ بہت مشہور ہوا تھا، اس دل کی حالت کیا کہیے، جو شاد بھی ہے ناشاد بھی ہے، کچھ کھو بھی دیا کچھ پا بھی لیا، ایک راگ خوشی نے گا بھی لیا، ہونٹوں پہ فریاد بھی ہے، دل شاد بھی ہے ناشاد بھی ہے، اس دل کی حالت کیا کہیے، جو شاد بھی ہے ناشاد بھی ہے۔ اس نغمے کو لتا منگیشکر نے اپنی آواز دی تھی اور موسیقار روشن تھے۔ اسی سال 1952 عیسوی میں علی سردار جعفری نے پنکج ملک کی موسیقی میں فلم زلزلہ کے لیے نغمے لکھے، جن کے بول یہ تھے: ہم تو گلیوں کے لال، مجھے دیکھ کر جب وہ مسکرائیں گے، جیون نیا بہتی جائے۔ اس کے بعد 1953 عیسوی میں ضیاء سرحدی کی ہدایت میں بنی فلم فٹ پاتھ کے لیے علی سردار جعفری اور مجروع سلطان پوری نے مشترکہ طور پر دو نغمے لکھے، جن کے بول یہ ہیں: پہلا، شام غم کی قسم آج غمگی ہیں ہم، دوسرا، ٹھنڈی پون چلے سانج ڈھلے۔ اس کے علاوہ 1954 عیسوی میں آئی فلم دھوبی ڈاکٹر کے لیے علی سردار جعفری اور مجروع سلطان پوری نے ایک نغمہ لکھا تھا، جس کا مکھڑا تھا: جھلمل جھلمل تارے نیل گگن میں۔ 1957 عیسوی میں فلم پردیسی کے لیے انہوں نے پریم دھون کے ساتھ مل کر نغمے لکھے تھے، اس میں ایک نغمہ انفرادی طور پر علی سردار جعفری نے لکھا تھا، جو بہت مشہور ہوا تھا۔ اس کے بول تھے: جاؤ سدھارو پھر ملیں گے جانے والے۔ 1963 عیسوی میں خواجہ احمد عباس کی ہدایت میں بنی فلم شہر اور سپنا نے صدر جمہوریہ ہند سے گولڈ میڈل حاصل کیا۔ اس فلم میں صرف ایک ہی نغمہ شامل تھا جسے علی سردار جعفری نے لکھا تھا، موسیقار جے پی کوشک تھے اور اس کے گلوکار اداکار منموہن کرشن تھے۔ یہ ایک طویل نغمہ تھا جس کے چار حصے تھے: پہلا، یہ شام بھی کہاں ہوئی؟ دوسرا، پتھر کا بھگوان یہاں ہے پتھر کا شیطان؟ تیسرا، پتھر کو آج نئی طرح نبھانا ہوگا؟ چوتھا، ہزار در یہ سب اجنبی ہیں مگر۔ 1964 عیسوی میں موسیقار جے پی کوشک کے لیے ایک مرتبہ پھر علی سردار جعفری نے فلم ہمارا گھر کے لیے نغمے لکھے، جس میں چلے ہوا پروائی، اوشا جگمگ جگمگ آئی بہت مقبول ہوا، اور بعد ازاں 1965 عیسوی میں آسماں محل کے لیے تین نغمے لکھے، جس کے مکڑے یہ ہیں: پہلا، تو نے سمجھا ہی نہیں کیا ہے حقیقت میری، دوسرا، خوبصورت ہے تیری طرح شکایت میری، تیسرا، لاؤ پلاؤ میں شرابی ہوں۔ 1980 میں خواجہ احمد عباس کی ہدایت میں بنی فلم نیکسلائٹ کے لیے بھی علی سردار جعفری نے نغمے لکھے، اس کے موسیقار پریم دھون تھے، اس کا ایک نغمہ ان دنوں بہت مقبول ہوا تھا: آج اپنے لہو میں نہانے چلے، دیکھ لو اپنا وعدہ نبھانے چلے۔ ان نغموں کے علاوہ سردار جعفری کی کئی غزلیں بھی فلموں میں شامل ہیں۔ زبان و بیان کے اعتبار سے دیکھا جائے تو ان کی بیشتر نغموں پر ان کی شاعری کی ہی طرح انقلاب و احتجاج کا لہجہ غالب ہے۔ بے شک یہ نغمے مناظر کے مطابق لکھے گئے ہیں، لیکن علی سردار جعفری نے فلم کی سچویشن کا خیال رکھتے ہوئے ناظرین و سامعین کے ساتھ اپنے لیے بھی ان کے ذریعے ذہنی تمانیت کا سامان فراہم کیا ہے۔ اس کے علاوہ ان کے نغموں میں فلمی تقاضوں کے پیش نظر وہ تمام چیزیں بتمام و کمال موجود ہیں جو ایک نغمہ اور فلم کی مقبولیت کا سبب بنتی ہیں، ساتھ ہی ان کی ادبی اہمیت سے بھی انکار نہیں کیا جا سکتا۔ ان کے نغموں میں انقلاب کے ساتھ ساتھ رومان، نغمگی اور زبان کا حسن دیکھتے ہی بنتا ہے۔ ان کے نغموں کے چند ٹکڑے ملاحظہ ہوں: تو نے سمجھا ہی نہیں کیا ہے حقیقت میری، اتنی آسان نہیں ہے دوست محبت میری، جام و مینا کے سوا اور بھی پیمانے ہیں، درد دل درد محبت بھی تو میں خانے ہیں، تو نہ سمجھا ہے نہ سمجھے گا شکایت میری، اتنی آسان نہیں ہے دوست محبت میری، مجھے وہ دیکھ کر جب مسکرائیں گے تو کیا ہوگا، میری دنیا پہ بجلی سے گرائیں گے تو کیا ہوگا، میں ان کے سامنے آئی تو ہوں جی کو کڑا کر کے، اشاروں سے جو پاس اپنے بلائیں گے تو کیا ہوگا، میری نظروں سے گھبرا کر وہ نظریں خود جھکا لیں گے، جھکا کر اپنی نظریں پھر اٹھائیں گے تو کیا ہوگا۔ مختصر یہ کہ ہندوستانی سینما کو حسن زبان، ناز و ادا، غمزہ و عشوہ، عشق و وارفتگی اردو ہی کا عطیہ ہے۔ ہندوستانی فلموں کا عہد زرین اردو کا مرہون منت ہے۔ یہ ایک مسلمہ حقیقت ہے کہ اردو کے فنکاروں، ادیبوں اور شاعروں نے ہندوستانی فلموں کے فکر و فن کی آبیاری اپنے خون جگر سے کی ہے اور اسے بلندیوں تک پہنچایا ہے۔ بالی ووڈ سے وابستہ کوئی بھی فنکار اس کی ترقی میں اردو کی اہمیت و کردار سے روگردانی نہیں کر سکتا۔ نغمہ نگاروں کی ایک طویل فہرست ہے جس میں اختر الایمان، جان نثار اختر، محین حسن جذبی، حسد جے پوری، ساحل لدھیانوی، شکیل بدایونی، شہریار، خطیر شفائی، کیفی آزمی، مجو سلطان پوری، ندا فاضلی،

0: علاقائی خبریں دیبا ہاشمی سے۔ سینٹرل ریجنل کاؤنسل کی 26th میٹنگ کل چھتیس گڑھ کے جگدل پور میں ہوئی۔ مرکزی وزیر داخلہ امت شاہ کی صدارت میں ہوئی اس میٹنگ کے بعد وزیر اعلیٰ یوگی آدتیہ ناتھ نے سوشل میڈیا پوسٹ میں لکھا کہ میٹنگ میں عوامی بہبود، بہترین انتظامیہ، منطقائی ترقی، انسداد تغذیہ کی کمی، اسکول ڈراپ آؤٹ میں کمی لانے، جنسی جرائم میں 100% کنوکشن یقینی کرنے اور ریاستی سطحی سائبر ہیلپ لائن جیسے اہم موضوع پر مانی خیز بات چیت ہوئی۔ سپریم کورٹ نے عوامی تحفظ کے مدنظر ریبیز سے متاثر، لا علاج بیماری سے متاثر یا بے حد خطرناک کتوں کو موت کا انجیکشن دیے جانے کی اجازت دے دی ہے۔ ایک رپورٹ۔
1: نیائے مورتی وکرم ناتھ، نیائے مورتی سندیپ مہتا اور نیائے مورتی این وی انجاریا کی پیٹ نے کہا کہ ان کھیتروں میں کتوں کو موت کا انجیکشن دیا جا سکتا ہے جہاں کتوں کی آبادی خطرناک سطر تک پہنچ گئی ہے اور جہاں کتوں کے لگاتار کاٹنے اور آکرامک حملوں کی گھٹناؤں سے جن سرکشا خطرے میں پڑ رہی ہو۔ نیائے دوارا یہ آدیش لاوارث کتوں کے کاٹنے اور ریبیز کے معاملے سے جڑی میڈیا کی خبروں کے بعد پچھلے ورش 28 جولائی کو سوتہ سنگیان کے معاملے میں جاری کیا گیا ہے۔ اس بیچ شیرش نیائے نے لاوارث کتوں کو آشرے استھل بھیجنے اور نسبندی کرنے کے اپنے پہلے کے آدیش کو واپس لینے کی مانگ سے جڑی یاچکاؤں کو خارج کر دیا ہے۔ سماچار کک سے تنویر فاطمہ۔
0: ریاست میں شدید گرمی سے اور لو سے عوامی زندگی متاثر ہے۔ محکمہ موسمیات نے آنے والے دنوں میں بھی ریاست کے زیادہ سے زیادہ اور کم سے کم درجہ حرارت میں بتدریج اضافے کا امکان ظاہر کیا ہے۔ ریاست کے کئی اضلاع میں درجہ حرارت 47 ڈگری سیلسیس کے پار جانے کا قیاس ہے۔ ایک رپورٹ۔
2: راجیہ کے بندیل کھنڈ علاقے کا باندا ضلع لگاتار تیسرے دن بھی دیش کا سب سے گرم کھیتر بنا ہوا ہے، جہاں ادھکتم تاپمان 48.2 ڈگری سیلسیس تک پہنچ گیا۔ راجیہ کے انیہ حصوں میں بھی بھیشن گرمی سے راحت نہیں ملی ہے اور کئی استھانوں پر دن کا ادھکتم تاپمان 44 سے 47 ڈگری سیلسیس کے بیچ بنا ہوا ہے۔ راتیں بھی اسامانیہ روپ سے گرم ہو گئی ہیں اور رات کے سمے بھی تاپمان 30 ڈگری کے آس پاس پہنچ رہا ہے۔ پارا بڑھنے سے عام جن جیون پر تو اثر پڑا ہی ہے، پشو پکشی بھی سب سے زیادہ پربھاوت ہوئے ہیں۔ دن چڑھتے ہی سڑکیں سونی ہو جا رہی ہیں اور اسپتالوں میں ہیٹ اسٹروک کے مریضوں کی تعداد بڑھ گئی ہے۔ موسم وبھاگ نے اگلے 2 دنوں کے لیے راجیہ میں بھیشن لو کا ریڈ الرٹ جاری کیا ہے۔ سشیل چندر تیواری، آکاشوانی سماچار، لکھنؤ۔
0: شدید گرمی اور لو کے قہر کو دیکھتے ہوئے وزیر اعلیٰ یوگی آدتیہ ناتھ نے ضلع مجسٹریٹوں، محکمہ صحت، محکمہ توانائی اور سبھی متعلقہ راحت ایجنسیوں کو الرٹ موڈ پر رہنے کے احکام دیے ہیں۔ گزشتہ 24 گھنٹوں میں 48.2 ڈگری سیلسیس درجہ حرارت کے ساتھ باندہ پورے ملک میں سب سے گرم ضلع کے طور پر درج کیا گیا۔ محکمہ موسمیات نے 21 مئی تک ریاست کے مشرقی اور مغربی حصوں میں لو کا ریڈ الرٹ جاری کیا ہے۔ محکمہ موسمیات کے انتباہ کے بعد محکمہ صحت الرٹ موڈ میں آ گیا ہے۔ نائب وزیر اعلیٰ برجیش پاٹھک نے کہا ہے کہ اسپتالوں میں ممکنہ مریضوں کی تعداد کو دیکھتے ہوئے ایڈیشنل بیڈوں کا انتظام کیا جائے، زندگی بچانے والی دوائیوں سمیت ضروری ادویات کا وافر ذخیرہ رکھنے کے لیے کہا گیا ہے۔ دریاستا ضلع کانپور شہر میں ضلع مجسٹریٹ نے سبھی تعلیمی بورڈوں کے ذریعے چلائے جا رہے پری پرائمری سے لے کر درجہ 8ویں تک کے سبھی اسکولوں میں فوری نفاذ سے 31 مئی تک گرمی کی تعطیل کا اعلان کیا ہے۔ وزیر تعلیم دھرمیندر پردھان نے کل نئی دہلی میں ایک اعلی سطحی میٹنگ میں نیٹ یو جی کے دوبارہ امتحان کی تیاریوں کا جائزہ لیا۔ امتحان کے انعقاد میں پوری ایمانداری اور شفافیت کی ضرورت پر زور دیتے ہوئے جناب پردھان نے احکام دیے کہ گزشتہ امتحان کے عمل میں پائی گئی سبھی کمیوں کو پوری طرح سے دور کیا جائے۔ جناب پردھان نے کہا کہ دوبارہ امتحان سخت حفاظتی قوانین کے تحت محفوظ، بغیر کسی رکاوٹ کے اور پوری طرح سے پختہ طریقے سے منعقد کیا جانا چاہیے۔ مرکزی ثانوی تعلیمی بورڈ سی بی ایس سی نے درجہ 12ویں بورڈ امتحان 2026 کی جانچ شدہ کاپیوں کی اسکین کی گئی کاپیوں کے لیے درخواست کرنے کی آخری تاریخ 1 دن اور بڑھا دی ہے۔ امیدوار اب 23 مئی تک اپنی درخواست جمع کرا سکتے ہیں۔ اور امروہہ میں گزشتہ رات گجرولہ تھانہ حلقے میں دلی لکھنؤ شاہراہ 9 پر تیز رفتار کار کو نامعلوم گاڑی نے زوردار ٹکر مار دی، جس سے حادثے میں کار میں سوار 4 افراد کی موقع پر ہی موت ہو گئی جبکہ 2 دیگر زخمی ہو گئے۔ مرنے والوں میں 3 افراد مغربی بنگال کے باشندے بتائے جا رہے ہیں جبکہ 1 شخص بریلی کا رہنے والا تھا۔ حادثے میں زخمی 2 افراد کو ہائر سینٹر میں داخل کرایا گیا ہے جہاں ان کا علاج جاری ہے۔ دریاستہ ایک دیگر حادثے میں آج الگ صبح آگرہ لکھنؤ ایکسپریس وے پر حادثے میں ایک मुसाफिर जहां भाग हो गया जबकि 20 दीगर जख्मी हो गए। यह हादसा तब पेश आया जब रोडवेज बस आगे चल रहे ट्रक को ओवरटेक करने की कोशिश में पीछे से उससे टकरा गई। सभी जख्मियों को सैफे पीजीआई में दाखिल करा दिया गया है। मामले में जरूरी कानूनी कार्रवाई की जा रही है। इसी के साथ आकाशवाणी लखनऊ से इलाकाई खबरों का यह बुलेटिन खत्म हुआ। अगला बुलेटिन दोपहर 2 बजे FM पर नश्र किया जाएगा।
3: हम आकाशवाणी के गोरखपुर केंद्र से बोल रहे हैं। सेहत की बातें कार्यक्रम में लीजिए सुनिए भेंट वार्ता। विषय है संचारी रोगों के कारण, लक्षण एवं उपचार। इस विषय पर जानकारी देंगे वरिष्ठ परामर्शदाता जिला अस्पताल गोरखपुर के विशेषज्ञ डॉक्टर गणेश यादव, भेंटकर्ता एवं प्रस्तुति मनोज कुमार यादव की।
4: श्रोताओं नमस्कार, आकाशवाणी गोरखपुर के विशेष कार्यक्रम सेहत की बातें में आप सभी का स्वागत है। आज हमारे साथ स्वास्थ्य से जुड़े खास मुद्दे संचारी बीमारियों से बचाव विषय पर बातचीत करने के लिए मौजूद हैं जिला अस्पताल गोरखपुर के सीनियर कंसल्टेंट वरिष्ठ परामर्शदाता डॉक्टर गणेश यादव जी। डॉक्टर यादव इससे पहले जिला क्षय रोग अधिकारी और जिला कुष्ठ रोग अधिकारी भी रह चुके हैं। अपने गोरखपुर जिले में ही एड्स रोग नियंत्रण कार्यक्रम का भी वे नेतृत्व कर चुके हैं। डॉक्टर गणेश यादव हमारे कार्यक्रम सेहत की बातें में आपका स्वागत है।
5: आपको धन्यवाद मनोज जी।
4: डॉक्टर साहब सबसे पहले हम ये जानना चाहेंगे कि संचारी रोग होता क्या है।
5: देखिए मैं एज ए डॉक्टर आपको ये बताना चाहूंगा, देखिए पूरे बीमारी को, इतनी बीमारियां हैं उसको पूरे वर्ल्ड में जो भी चीज है उसको दो तरह की क्लासिफिकेशन की गई है
4: जी।
5: एक को कहते हैं संचारी रोग और एक को कहते हैं असंचारी। संचारी रोग को इंग्लिश में कहते हैं कम्युनिकेबल डिजीज और असंचारी रोग को नॉन कम्युनिकेबल डिजीज। तो कम्युनिकेबल डिजीज जिसको संचारी रोग कहते हैं वो एक दूसरे से फैलता है। अगर एक व्यक्ति को है तो उस दूसरे व्यक्ति में, दूसरे से तीसरे व्यक्ति में, तो उस तरह की रोग जो फैलने वाली है उसको इंग्लिश में इन्फेक्शस डिजीज कहते हैं, उसको कहते हैं संचारी रोग। और ऐसी बीमारी जो फैलती नहीं है, जो इंडिविजुअल जिस व्यक्ति को हुआ बस वहीं तक लिमिट है, उसका ट्रीटमेंट चलेगा
4: जी।
5: तो अब ये प्रश्न उठता है कि अगर संचारी रोग एक व्यक्ति से दूसरे व्यक्ति, दूसरे व्यक्ति से तीसरे व्यक्ति में जो जाता है वो कैसे जाता है
4: जी।
5: तो वो जाने की जो विधि है उसको हम लोग कहते हैं ट्रांसमिशन। एक व्यक्ति से दूसरे, दूसरे से तीसरे, उसको कहते हैं ट्रांसमिशन। कैसे ट्रांसमिशन, तो वे ऑफ ट्रांसमिशन अलग अलग है
4: जी।
5: जैसे उसमें भी डायरेक्ट और इनडायरेक्ट है। डायरेक्ट जो इन्फेक्शन होता है उसको हम लोग कहते हैं डायरेक्ट। अब डायरेक्ट का मतलब या तो आपके बॉडी उसके बॉडी से टच हो, स्किन टू स्किन कॉन्टैक्ट हो, म्यूकस टू म्यूकस कॉन्टैक्ट हो। जैसे फॉर एग्जाम्पल गुड एग्जाम्पल है वो है STD सेक्सुअल ट्रांसमिटेड डिजीज और हेपेटाइटिस बी। सेक्सुअल ट्रांसमिटेड डिजीज में आपने सुना हुआ सिफिलिस, गोनोरिया, ये डायरेक्ट कॉन्टैक्ट से होता है, डायरेक्ट कॉन्टैक्ट सेक्सुअल कॉन्टैक्ट से होता है। दूसरी चीज जो लेप्रोमेटस लेप्रोसी होता है, अगर आपके मेरा स्किन लेप्रोमेटस से है तो आपके स्किन में मेरा टच हुआ तो भी वो आपका फैल सकता है। तो इसको हम लोग कहते हैं डायरेक्ट कॉन्टैक्ट से ट्रांसमिशन होना। दूसरा इनडायरेक्ट कॉन्टैक्ट में क्या होता है, एयर, जिसको हम एयर बॉर्न डिजीज कहते हैं। जैसे ट्यूबरक्लोसिस हुआ, लेप्रोसी है, डेंगू फीवर है, ये सब होता है एयर बॉर्न डिजीज है, ठीक है। तीसरा होता है इनोकुलेशन से, कि वो उसका बैक्टीरिया आया और स्किन में इनोकुलेट कर दिया गया जिससे कि उसके बॉडी में फैल गया। जैसे डॉग बाइट है, तो डॉग बाइट में ना एयर से जाता है ना कॉन्टैक्ट से जाता है। जब वो डॉग आपको काटेगा तो स्किन में जाएगा, स्किन के थ्रू बॉडी में जाएगा, जिसको कहते हैं इनोकुलेशन। तो वो इनोकुलेशन से हो गया। रैबीज, तो रैबीज इनोकुलेशन से हुआ। और जो है वाटर से भी हो सकता है एंड फूड से। आज जो फूड की समस्या और जो वाटर लॉगिंग वगैरह की समस्या है जिससे कि चलते क्या होता है कि अगर प्रॉपर उसको फ्रूट्स को या वेजिटेबल्स को अच्छा से प्रॉपर नहीं धोएंगे तो भी उसके थ्रू आपको इन्फेक्शन चला जाएगा। जैसे टाइफाइड फीवर है, डायरिया है, ये सब चीज़ जो होता है ये आपको फूड और वाटर से होता है। तीसरी चीज है जो इन्फेक्टेड मटेरियल्स है, इन्फेक्टेड मटेरियल्स में आया चम्मच है, ग्लास है, या जो थाली है वो खाते हैं, अगर वो इन्फेक्टेड हुआ तो उसके थ्रू भी बॉडी में फैल जाता है। अर्थात कई मीडिया है जिसके द्वारा बीमारी एक दूसरे से दूसरे में ट्रांसमिशन होता है। और उसके पहले आप बता दिया जाए कि पूरे बीमारी को जैसे हमने क्लासिफाइड किया कि ये कम्युनिकेबल और नॉन कम्युनिकेबल है, उसी तरह से पूरे वर्ल्ड में पांच ही तरह का ऑर्गेनिज्म है उसको क्लासिफाइड किया गया है जो कि बीमारी फैलाता है, कम्युनिकेबल डिजीज करता है। एक को कहते हैं बैक्टीरिया, दूसरा को कहते हैं वायरस, तीसरा को कहते हैं फंगल, और चौथा को प्रोटोजोआ, और पांचवा को पैरासाइट्स का
4: जी।
5: यही पांच कैटेगरी की जो हमारा दुश्मन है जो इन्वायरमेंट में घूमते रहता है, और यही जितनी बीमारियां हैं इसी पांच कैटेगरी के चलते जो कम्युनिकेबल डिजीज होती है वो होती है।
4: जी डॉक्टर साहब, आपने बहुत विस्तार में संचारी रोग और किस तरह से फैलता है, इसका प्रसार का माध्यम कौन है, उसके बारे में बताया। डॉक्टर साहब, हम जानना चाहते हैं चूंकि आप सीनियर कंसल्टेंट भी हैं जिला अस्पताल में, तो आपके ओपीडी में अभी किस तरह के मरीज ज़्यादातर देखने को मिल रहे हैं?
5: जी देखिए, अभी जो मैक्सिमम जो मरीज आ रहे हैं वो दो तरह का मरीज आ रहे हैं। एक की वायरल इन्फेक्शंस, जिसको कि सिंपल वायरल्स जो होता है वो इन्फ्लुएंजा है, अपर रेस्पिरेटरी ट्रैक्ट इन्फेक्शन है, तो ये मैक्सिमम ये जिसको वायरल इन्फेक्शन कहते हैं वो सिर्फ 5 से 7 दिन में ठीक हो जाता है। ये सेल्फ इम्यूनिटी बॉडी के रेजिस्टेंस पावर पर निर्भर करता है। इसके लिए ना कोई एंटीबायोटिक दिया जाता है, ना कोई अदर्स हार एंटीबायोटिक्स या कोई एंटीबायोटिक, बस इसका सिम्टोमेटिक ट्रीटमेंट है। सिम्टोमेटिक ट्रीटमेंट नेचुरल तरीका से आप उसको जो है गर्म पानी से कुल्ला करें, थोड़ा स्नीजिंग हो रहा है तो एंटीहिस्टामिनिक दें, सिम्टोमेटिक ट्रीटमेंट देना है। देखिए, बैक्टीरिया का ट्रीटमेंट और वायरस का ट्रीटमेंट में यही अंतर है कि जो बैक्टीरियल डिजीज होती है उसके लिए आपको एंटीबायोटिक सिलेक्शन करना पड़ेगा, उसके लिए एंटीपायरेटिक देना पड़ेगा, उसके लिए फ्लूइड्स देना पड़ेगा, उसके लिए परहेज भी देना पड़ेगा। लेकिन जो वायरल इन्फेक्शंस होता है वो माइल्ड टू मॉडरेट टाइप का जो इन्फेक्शंस है उसके लिए कोई एंटीबायोटिक की इलाज नहीं होती है, ट्रीटमेंट नहीं होती, सेल्फ ठीक होती है। अगर वो सीवियर टाइप का इन्फेक्शन अगर वायरस देता है तब उसको जाके एंटीवायरल ड्रग देते हैं, लेकिन एंटीबायोटिक वगैरह और ये सब की यूज की ज़रूरत नहीं होती है।
4: और डॉक्टर साहब, अभी कार्यक्रम में बातें हमारी जारी रहेंगे, लेकिन हम चाहेंगे कि आप हमारे श्रोताओं को अपने पसंद का कोई गीत सुनवाएं।
5: जी, पुराने गीत
4: जी डॉक्टर साहब, आइए सुनते हैं आपके पसंद का ये गीत।

0: ये आकाशवाणी का गोरखपुर केंद्र है। थोड़ी देर में आप सुनेंगे नेपाली कार्यक्रम हमारे दिल्ली केंद्र से।
1: दशमलव 5 मेगाहर्जको तरङ्गमा हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। समय यस बेला दिउँसोको ठिक 2:30 भइरहेछ र अब भने यहाँलाई मनोरञ्जन गराइरहेछौँ। प्रथमा यो आधुनिक गीतबाट

यहाँले सुन्नुभयो सुनिता गजमेरको आवाजलाई, जसमा शब्द रहेको थियो मानसिंह मोक्तानको अनि सङ्गीत सुरज मोक्तानको। र अब अघिल्लो साङ्गीतिक कोशीलाई यहाँ समक्ष राख्न गइरहेछु सुदीप वाइवाको आवाजमा, जसमा शब्द रहेको छ शरण राईको अनि सङ्गीत गणेश कुमार घिसिङको।

0: सांगीतिक कार्यक्रमपछि श्रोता अब भने समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, समाचार उषा किरणबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी रोममा अबको केही क्षणपछि इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीसित भेटवार्ता गर्नुहुनेछ। नरेन्द्र मोदी र जर्जिया मेलोनीले संयुक्त लेखमा भन्नुभएको छ, भारत इटली सम्बन्धमा हालैका वर्षहरूमा अभूतपूर्व प्रगति भएको छ र अब यो निर्णायक मोडमा पुगेको छ। रक्षा अनुसन्धान तथा विकास संगठन डीआरडीओले अनमेन्ड एरियल व्हीकल लन्च प्रिसिजन गाइडेड मिसाइल VLPGM V3 को अन्तिम विकास परीक्षणलाई सफलतापूर्वक पूरा गरेको छ। रक्षा मन्त्री राजनाथ सिंहले यस्ता एक रणनीतिक उपलब्धि भनी बताउनुभयो। सर्वोच्च न्यायालयले जनगणना अन्तर्गत जाति गणना गराउने केन्द्र सरकारको निर्णयलाई चुनौती दिने याचिकालाई खारेज गरेको छ र उत्तर र मध्य भारतमा लूको प्रकोप जारी छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज रोममा इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीसँग द्विपक्षीय वार्ताको साथै वर्तमान वैश्विक परिदृश्यबारे पनि व्यापक छलफल गर्नुहुनेछ। दुवै देशहरूको बीच आज धेरै महत्वपूर्ण सम्झौताहरू हुने पनि सम्भावना छ। दुवै नेताले धेरै विषयहरूमा आफ्नो विचार साझा गर्नुहुनेछ। आजको भेटवार्ताले भारत इटलीको मित्रतालाई अझ बढावा दिने बताइएको छ। दुई देशहरूबीच द्विपक्षीय सम्बन्धहरूको महत्वलाई दर्शाउनको निम्ति रोममा धेरै कार्यक्रमहरूको आयोजना गरिनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीका साथ हुने बैठकलाई लिएर आफू उत्सुक रहेको बताउनु भएको छ। उहाँले आशा व्यक्त गर्नुभयो, उहाँहरूबीच वार्तालापमा मुख्यतया भारत इटली सम्बन्धलाई सुदृढ पार्नमा ध्यान केन्द्रित गरिनेछ। सोसल मिडिया पोस्टमा श्री मोदीले रोम पुगेपछि उहाँले प्रधानमन्त्री मेलोनीसित रात्रिभोजमा भेट्ने अवसर पाएको र त्यसपछि प्रसिद्ध कोलोसियमको भ्रमण गरेको बताउनुभयो। उहाँले दुवै नेताहरूले कयौं विषयमा आआफ्ना विचारहरू साझा गरेको पनि बताउनुभयो। यसैबीच एक अन्य पोस्टमा प्रधानमन्त्रीले हिज साँझ रोममा प्राप्त न्यानो स्वागतको लागि इटलीमा रहेका भारतीय समुदायलाई धन्यवाद दिनुभयो। श्री मोदीले भारतप्रति उनीहरूको गहिरो स्नेह र भारत इटली सम्बन्धलाई सुदृढ पार्ने उहाँको प्रतिबद्धता साँच्चै प्रशंसनीय रहेको बताउनुभयो। उहाँले भन्नुभयो, भारतीय समुदायले विश्वभरि देशलाई लगातार गौरवान्वित गरिरहेको छ। भारत इटली सम्बन्धमा हालैका वर्षहरूमा अभूतपूर्व प्रगति भएको छ र अब यो सम्बन्ध निर्णायक मोडमा पुगेको छ। दुवै नेताले भन्नुभएको छ, वैश्विक व्यवस्थामा गहिरो परिवर्तनबाट भइरहेको समयमा भारतीय इटली साझेदारी उच्चतम राजनीतिक र संस्थागत स्तरमा नियमित आदान प्रदानद्वारा निर्देशित छ। उहाँहरूले भन्नुभयो, दुई देशको आर्थिक गतिशीलता, सामाजिक रचनात्मकता र शताब्दी पुरानो सभ्यतागत ज्ञानको संयोजनले साझेदारीलाई एक नयाँ आयाम दिइरहेको छ।
2: प्रधानमन्त्री नरेन्द्र मोदी आज क्विरिनल प्यालेसमा इटली के राष्ट्रपति सर्जियो मत्तारेलासे मुलाकात करेंगे, जहां उन्हें गार्ड अफ ऑनर प्रदान किया जाएगा। आज के कार्यक्रमों में प्रतिनिधि मंडल स्तरीय वार्ताएं, प्रेस वक्तव्य, समझौता ज्ञापनों का आदान प्रदान, द्विपक्षीय बैठकें और खाद्य एवं कृषि संगठन का दौरा शामिल है। प्रधानमंत्री मोदी मोरस निग्रा ब्लैक मलबरी का पौधा भी लगाएंगे। ये एक ऐसी प्रजाति है जो अपने पाक, औषधीय और

0: सांस्कृतिक महत्व के कारण भारत और इटली को प्रतीकात्मक रूप से जोड़ती है। रोम से सुपर्णा भाटिया।
1: प्रधानमन्त्री नरेन्द्र मोदीले इटलीका प्रसिद्ध चित्रकार जियान पाओलो टोमासेटीद्वारा भारतीय संस्कृतिमाथि गरिएको कार्यको प्रशंसा गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत श्री मोदीले बताउनुभयो, कलाकारले इटलीको रोम भ्रमणका क्रममा वाराणसीमा आधारित आफ्नो विशेष चित्र प्रस्तुत गरेका थिए। प्रधानमन्त्रीले भन्नुभयो, श्री टोमासेटीको भारतीय संस्कृतिप्रतिको प्रेम चार दशकभन्दा पुरानो हो। उहाँले जानकारी दिनुभयो कि चित्रकारले सन् 1980 दशकमा वैदिक संस्कृति सम्बन्धी पुस्तकहरूका लागि चित्र बनाएर आफ्नो करियर शुरू गरेका थिए। प्रधानमन्त्रीले थप भन्नुभयो कि सन् 2008 देखि 2013 बीच श्री टोमासेटीले महाभारतमा आधारित 23 विशाल चित्रहरूमा काम गरेका थिए। अर्को पोस्टमा प्रधानमन्त्री मोदीले भारतीय नृत्य शैलीप्रति 5 इटालियन कलाकारहरूको प्रेमको पनि प्रशंसा गर्नुभयो। उहाँले भारतीय नृत्य शैलीहरूले विश्वव्यापी रूपमा लोकप्रियता हासिल गरिरहेको देख्दा खुसी लागेको बताउनुभयो। साथै भारतीय संगीत इटलीमा निकै लोकप्रिय हुँदै गएको पनि उहाँले उल्लेख गर्नुभयो। प्रधानमन्त्रीले जानकारी दिनुभयो कि हिज साँझ रोममा आयोजित सामुदायिक स्वागत समारोहमा 5 इटालियन कलाकारहरूले हम्स ध्वनि प्रस्तुत गरेका थिए। देशले आत्मनिर्भर भारत पहल अन्तर्गत स्वदेशी रक्षा क्षमताहरू सुदृढ पार्ने दिशामा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। रक्षा अनुसन्धान तथा विकास संगठन डीआरडीओले अनमेन्ड एरियल व्हीकल लन्च प्रिसिजन गाइडेड मिसाइल यूएलपीजीएम V3 को अन्तिम विकास परीक्षणलाई सफलतापूर्वक पूरा गरेको छ। यो देशको रक्षा क्षेत्रका लागि एक महत्वपूर्ण उपलब्धि हो।
2: ये परीक्षण आंध्र प्रदेश में कुरनूल के पास डीआरडीओ की टेस्ट रेंज में एयर टू ग्राउंड और एयर टू एयर दोनों तरह से किए गए। इस दौरान मिसाइल प्रणाली को एक एडवांस्ड इंटीग्रेटेड ग्राउंड कंट्रोल सिस्टम के माध्यम से संचालित किया गया। इन परीक्षणों से विभिन्न परिस्थितियों में मिसाइल की सटीक मारक क्षमता, विश्वसनीयता और प्रभावशीलता प्रदर्शित होती है। इस मिसाइल को हैदराबाद के रिसर्च सेंटर इमारत ने डीआरडीओ के साथ मिलकर विकसित किया है। पूरी तरह से स्वदेशी रूप से निर्मित ये मिसाइल आत्मनिर्भर भारत पहल की बढ़ती उपयोगिता को दर्शाती है। इससे देश के भीतर रक्षा प्रणाली को और सुदृढ़ करने में सहायता मिलेगी। विजयवाड़ा से अल्लू मुरली की रिपोर्ट के साथ समाचार कक्ष से मैं मुकेश कुमार बल।
1: रक्षा मन्त्री राजनाथ सिंहले यूएलपीजीएम V3 मिसाइलको सफल विकास परीक्षणको लागि रक्षा अनुसन्धान तथा विकास संगठन सार्वजनिक क्षेत्रका उपक्रम रक्षा सह उत्पादन साझेदारहरू र उद्योग जगतको सराहना गर्नुभएको छ। उहाँले ट्याङ्क रोधी भूमिकाको लागि हावाबाट जमिन मोडमा र ड्रोन हेलिकप्टर र अन्य हवाई लक्ष्यहरू विरूद्ध हावाबाट हावा मोडमा यसको प्रभावकारिताको बारे पनि जानकारी दिनुभयो। श्री सिंहले यसलाई रक्षा क्षेत्रमा आत्मनिर्भरताको दिशामा एक रणनीतिक उपलब्धि बताउनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
3: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प।
4: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
5: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
1: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। अब रहल समाचार। केन्द्रीय उपभोक्ता मामिला मन्त्री प्रह्लाद जोशीले भन्नुभएको छ, सरकार स्मार्ट विनियमन र उत्तरदायी शासनको माध्यमले बजारमा निष्पक्षता बढाएर नियामक बोझ कम गर्न प्रतिबद्ध छ। विश्व मापन दिवस 2026 अवसरमा आयोजित भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै श्री जोशीले कानूनी मापनलाई उपभोक्ता विश्वास र उद्योग शुद्धताको आधार बनाउनु पर्ने आवश्यकतामाथि जोड़ दिनुभयो। उहाँले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय उत्पादहरूको गुणस्तर विश्वव्यापी र पर्यावरण अनुकूल हुनुपर्छ भन्ने परिकल्पना गर्नुभएको छ। उहाँले भन्नुभयो, सरकार राष्ट्रिय कानूनी मापन पोर्टल विकसित गर्ने दिशामा काम गरिरहेको छ। सर्वोच्च न्यायालयले जनगणना 2027 अन्तर्गत जाति गणना गराउने केन्द्र सरकारको निर्णयलाई चुनौती दिने याचिकालाई आज खारेज गर्यो। अदालतले यो मुद्दा सरकारको नीतिगत क्षेत्राधिकारभित्र पर्ने बताएको छ। मुख्य न्यायाधीश सूर्यकान्तको अध्यक्षतामा रहेको पीठले भनेको छ, सरकारले पछौटे वर्गहरूको कल्याणकारी उपाय गर्न को निम्ति उनीहरूको संख्या जान्न महत्वपूर्ण छ। पीठले यस्तो तथ्याङ्क संकलन गर्दा कुनै हानि नभएको बताउँदै यस विषयमा हस्तक्षेप गर्न अस्वीकार गरेको छ। रक्षा मन्त्री राजनाथ सिंहले आज सियोलमा दक्षिण कोरियाका रक्षा मन्त्री आन ग्यु बैकसित भेट गर्नुभयो। दुई नेताहरूले क्षेत्रीय शान्ति, स्थिरता र प्राविधिक सहयोगप्रति आफ्नो साझा प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँहरूले भारत दक्षिण कोरिया रक्षा उद्योग र रणनीतिक सहयोगलाई अझ सुदृढ पार्ने बारेमा छलफल गर्नुभयो। सोसल मीडिया पोस्टमा श्री सिंहले भन्नुभयो, यस अत्यन्त उपयोगी बैठकमा दुवै देशले रक्षा साइबर सहयोगलाई बढावा दिनका लागि सम्झौताहरू आदान प्रदान गरे। यो सम्झौता पत्र भारतको राष्ट्रिय रक्षा महाविद्यालय, कोरिया राष्ट्रिय रक्षा विश्वविद्यालय र संयुक्त राष्ट्र शान्ति स्थापना सहयोग बीच हस्ताक्षर भएको थियो। रक्षा मन्त्रीले दुई देश बीचको विशेष रणनीतिक साझेदारीलाई सुदृढ पार्न आफू इच्छुक रहेको बताउनुभयो। यसअघि श्री राजनाथ सिंहले राष्ट्रको सेवामा सर्वोच्च बलिदान दिने वीर सैनिकहरूलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। अमेरिकाका विदेश मन्त्री मार्को रुबियो शनिबारदेखि भारतको चार दिने भ्रमणमा रहनुहुनेछ। यो उहाँको पहिलो भारत भ्रमण हुनेछ। अमेरिकी विदेश विभागले जानकारी दिए अनुसार श्री रुबियोले कोलकाता, आगरा, जयपुर र नयाँ दिल्लीको भ्रमण गर्नुहुनेछ। नयाँ दिल्ली स्थित अमेरिकी दूतावासले श्री रुबियोले 26 मईमा क्वाड समूहको बैठकमा भाग लिने बताएको छ। क्वाड समूहमा अस्ट्रेलिया, जापान र अमेरिका सामेल छन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना फ्रान्समा आयोजना हुने G7 शिखर सम्मेलनमा भाग लिनुहुनेछ। पश्चिम एसिया संघर्षलाई लिएर अमेरिका र धेरै युरोपेली सहयोगीहरूबीच बढ्दो तनावको बीच ट्रम्पले शिखर सम्मेलनमा भाग लिनुहुनेछ। व्हाइट हाउसका एक अधिकारी अनुसार दक्षिण पूर्वी फ्रान्सको एभियन लेस बेसमा 15-17 जुनसम्म आयोजना हुने शिखर सम्मेलनमा एआई, व्यापार, महत्वपूर्ण खनिज र विश्वव्यापी सुरक्षा जस्ता मुद्दाहरूमा छलफल हुनेछ। अमेरिका, फ्रान्स, जर्मनी, इटली र ब्रिटेन लगायत प्रमुख युरोपेली साझेदारहरूबीच इरानप्रति भिन्न भिन्नै दृष्टिकोणलाई लिएर उत्पन्न तनावपूर्ण सम्बन्धबीच यो शिखर सम्मेलन हुन गइरहेको छ। चीनका राष्ट्रपति सी जिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुतिनले आज बेजिङमा द्विपक्षीय सम्बन्ध, इरान युक्रेन संघर्ष तथा अन्तर्राष्ट्रिय व्यापार लगायतले बेजिङ र मस्कोबीचको रणनीतिक साझेदारीलाई अझ मजबुत बनाउनेछ तथा संयुक्त राष्ट्रसंघ ब्रिक्स जस्ता मञ्च मार्फत समन्वय बढाइनेछ। दुवै देशले व्यापार, ऊर्जा र सुरक्षामा बढ्दो सहकार्यबारे पनि प्रकाश पारे, जस अन्तर्गत द्विपक्षीय व्यापार 2,000 अर्ब अमेरिकी डलर भन्दा बढी पुगेको छ। जानकारी गराइन्छ कि यो बैठक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमणको केही समयपछि भएको हो, जहाँ उहाँले सी जिनपिङसँग क्षेत्रीय तथा विश्वव्यापी घटनाक्रमबारे छलफल गर्नुभएको थियो। नाइजेरिया र अमेरिकाको संयुक्त सैन्य अभियानमा इस्लामिक स्टेटका 175 आतंकवादी मारिएका छन्। नाइजेरियाली सेनाका प्रवक्ता रमाइला उबाले बताए अनुसार अभियानको क्रममा संयुक्त हमलामा चौकी, हतियार, डिपो, रसद केन्द्र, सैन्य उपकरण र आतंकवादी गतिविधिहरूलाई मद्दत दिने वित्तीय नेटवर्कको मुख्यालयहरू पनि ध्वस्त पारेका छन्। कांगोमा इबोला भाइरसको प्रकोपबाट मृत्यु हुनेहरूको संख्या बढेर 136 पुगेको छ। स्वास्थ्य मन्त्री रोजर काम्बाले यो जानकारी दिनुभएको हो। काम्बोका स्वास्थ्य अधिकारीहरू अनुसार देशमा 543 संदिग्ध मामिलासहित 32 संक्रमणको पुष्टि गरिएको छ। छिमेकी देश युगाण्डामा पनि 2 मामिला भेटाइएका छन्। मौसम विभागले यस साता उत्तर पश्चिमी र मध्य भारतमा लूको पूर्वानुमान गरेको छ। दिल्ली, पंजाब, हरियाणा, चण्डीगढ, ओडिसा, छत्तीसगढ़, राजस्थान, तेलंगाना र उत्तराखण्डमा आगामी 4 दिनसम्म लूको स्थिति रहने सम्भावना छ। असम, मेघालय, केरल, माहे, पश्चिम बंगालको तराई क्षेत्र, सिक्किम, तमिलनाडू, पुडुचेरी, कराईकल तथा अण्डमान र निकोबार द्वीप समूहमा भोलिसम्म भारी वर्षा हुन सक्ने सम्भावना जताइएको छ।
6: चंडीगढ़ स्थित मौसम विभाग के डायरेक्टर सुरेंद्र पाल ने आकाशवाणी को बताया कि आने वाले 3-4 दिनों में मौसम शुष्क रहेगा और तापमान बढ़ेगा। दोनों राज्यों के पश्चिमी जिलों में लू की स्थिति रहेगी। पंजाब में ये जिले अमृतसर, फिरोजपुर, तरनतारन, मानसा, संगरूर, बठिंडा और मुक्तसर होंगे और हरियाणा में हिसार, रोहतक, झज्जर, भिवानी, गुरुग्राम और फरीदाबाद में सबसे ज्यादा गर्मी महसूस होगी। पिछले 24 घंटों में पंजाब में फरीदकोट

0: 43 डिग्री सेल्सियस और हरियाणा में रोहतक 46.9 डिग्री सेल्सियस तापमान के साथ सबसे गर्म जिले रहे। राजेश बाली, आकाशवाणी समाचार, जलंधर।
1: युट्युबमा @AIRKarsing मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदी रोममा अबको केही क्षणपछि इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीसित भेटवार्ता गर्नुहुनेछ। नरेन्द्र मोदी र जर्जिया मेलोनीले संयुक्त लेखमा भन्नुभएको छ, भारत इटली सम्बन्धमा हालैका वर्षहरूमा अभूतपूर्व प्रगति भएको छ र अब यो निर्णायक मोडमा पुगेको छ। रक्षा अनुसन्धान तथा विकास संगठन DRDOले अनमेन्ट एरियल व्हीकल लन्स प्रिसिजन गाइडेड मिसाइल VLPGM V3 को अन्तिम विकास परीक्षणलाई सफलतापूर्वक पूरा गरेको छ। रक्षा मन्त्री राजनाथ सिंहले यसलाई एक रणनीतिक उपलब्धि भनी बताउनुभयो। सर्वोच्च न्यायालयले जनगणना अन्तर्गत जाति गणना गराउने केन्द्र सरकारको निर्णयलाई चुनौती दिने याचिकालाई खारेज गरेको छ र उत्तर र मध्य भारतमा लूको प्रकोप जारी छ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार संस्करणका साथ 3:15 पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
2: अब प्रस्तुत छ समसामयिक समीक्षा। विषय छ भारत नर्वे सम्बन्धले बढावा पायो। अनुवादक तथा वाचिका सीमा छेत्री, आलेख विदेश सेवा डेस्क, एनएसटी आकाशवाणी। प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार आफ्नो 5 राष्ट्र भ्रमणको चौथो चरणमा ओस्लो पुग्नुभयो, जुन 4 दशकभन्दा बढी समयपछि भारतीय प्रधानमन्त्रीको नर्वे भ्रमण हो। भारत र नर्वे बीचको घनिष्ठ सम्बन्धको प्रतीकात्मक विशेष इशारामा ओस्लो विमानस्थलमा आइपुग्दा श्री मोदीलाई प्रधानमन्त्री स्टोरले न्यानो स्वागत गर्नुभयो र औपचारिक गार्ड अफ अनर प्रदान गर्नुभयो। नर्वेली र भारतीय समुदायले संयुक्त भारतीय संगीत र नृत्य प्रदर्शनको साथ भव्य स्वागत गरे। यो भ्रमण प्रधानमन्त्रीको UAE, नेदरल्यान्ड्स, स्वीडन, नर्वे र इटली भरि व्यापक कूटनीतिक पहुँचको एक हिस्सा थियो, जसको उद्देश्य बढ्दो भूराजनीतिक अनिश्चितता र आर्थिक पुनः संरचनाको बीचमा भारतको विश्वव्यापी साझेदारीलाई सुदृढ पार्नु थियो। प्रधानमन्त्रीले ओस्लोमा नर्वेका प्रधानमन्त्री श्री जोनास गहर स्टोरसँग द्विपक्षीय वार्ता गर्नुभयो। नेताहरूले भारत नर्वे सम्बन्धको पूर्ण स्पेक्ट्रमको समीक्षा गरे, जसमा व्यापार र लगानी, भारत EFTA व्यापार र आर्थिक साझेदारी सम्झौता, TEPA को अनुगमन, जलवायु कार्य र ऊर्जा संक्रमण, निलो अर्थतन्त्र र महासागर शासन, अनुसन्धान र उच्च शिक्षा, आर्किटेक्ट र ध्रुवीय सहयोग, अन्तरिक्ष र प्रतिभा गतिशीलता समावेश थियो। उनीहरूले दिगोपन र हरित वृद्धि प्रतिको आफ्नो साझा प्रतिबद्धतालाई जोड दिँदै सम्बन्धलाई हरित रणनीतिक साझेदारीमा उचाल्न सहमत भए। दुवै नेताहरूले आर्थिक र व्यावसायिक साझेदारीलाई बढावा दिन ठूलो सम्भावना रहेकोमा सहमत भए। प्रधानमन्त्रीले भारतमा नर्वेली उद्यमहरूद्वारा ठूलो लगानीको स्वागत गर्नुभयो। दुई नेताहरूले 2030 भारत र नर्वे बीचको वर्तमान व्यापारको मूल्य दोब्बर गर्ने लक्ष्यलाई जोड दिएर व्यापार प्रतिनिधिहरूलाई TEPA अन्तर्गत 100 अरब अमेरिकी डलरको लगानी प्रतिबद्धता पूरा गर्न र भारतमा 10,00,000 रोजगारी सृजना गर्न क्षेत्रहरूमा गतिशील सम्बन्ध स्थापना गर्न प्रोत्साहित गरे। नेताहरूले समुद्री पारिस्थितिक प्रणाली संरक्षण, जहाज निर्माण, हरित दुवानी, सुरुङ र पूर्वाधार, अन्तरिक्ष, AI, रोबोटिक्स, साइबर सुरक्षा, समुद्री यात्री प्रशिक्षण, मत्स्यपालन र जलचर सहित निलो अर्थतन्त्रमा सहयोगलाई गहिरो बनाउन आफ्नो टोलीलाई जिम्मेवारी दिए। उनीहरूले UNCLO's सिद्धान्तहरूलाई पुनः पुष्टि गरे र इन्डो पेसिफिक ओसन इनिसिएटिभमा नर्वेलाई सामेल हुनमा स्वागत गर्नुभयो। प्रधानमन्त्री मोदीले जुन 2026 फ्रान्समा आयोजना हुने भारत इनोभेटिभ्स 2026 भाग लिन नर्वेलाई आमन्त्रित गर्नुभयो। उहाँले दुई देशहरूबीच स्टार्टअप इनोभेसन हब र ग्रीन इनोभेसन हास्य कथन स्थापना गर्ने सुझाव पनि दिनुभयो। वातावरण र नवीकरणीय ऊर्जामा सहयोगलाई जोड दिँदै नेताहरूले कार्बन क्याप्चर, उपयोग र भण्डारण, अपटीय हावा र

भारतमा स्वच्छ ऊर्जा परियोजनाहरूमा नर्वेद्वारा ठूलो लगानी जस्ता विशिष्ट प्रविधिहरूमा थप सहकार्यको लागि आह्वान गर्नुभयो। नेताहरूले वातावरणीय रूपमा जिम्मेवार अभ्यासहरूलाई पुनः पुष्टि गर्दै आर्किटेक्टमा ध्रुवीय अनुसन्धान र रसदलाई बलियो बनाउन सहमत भए। उनीहरूले नवीकरणीय ऊर्जा, महासागर, जलवायु, स्वास्थ्य, महत्वपूर्ण खनिजहरू, उदयमान प्रविधिहरू र आईटी सहित अनुसन्धान र नवप्रवर्तनमा संयुक्त कार्यमा जोड दिए। उच्च शिक्षामा उनीहरूले संयुक्त डिग्री कार्यक्रमहरू, योग्यताको पारस्परिक मान्यता र विद्यार्थी र संकायको गतिशीलता अन्वेषण गर्न सहमत भए।

यो प्रसारण हो आकाशवाणीको एफएम 103.5 मेगाहर्जको तरंगमा। समय बेला दिउँसोको ठीक 3 बज्यो र अब भने केही क्षण मनोरञ्जन गराइरहेछौ हिन्दी फिल्मी गीतहरूबाट। त प्रथम गीत यहाँ समक्ष राख्न गइरहेछु फिल्म जिन्दगी 50-50 रेखा भरद्वाजको आवाजमा, शब्द सबिर अहमदको छ भने संगीत रहेको छ अमजद नदिमको।

एम एस धोनी द अनटोल्ड स्टोरी यस फिल्मबाट अब सुनौं अरमान मल्लिकको आवाजलाई. शब्द मनोज मन्दासिरको छ भने सङ्गीत रहेको छ अमल मल्लिकको.

इर्शाद खामिलको शब्द अनि सन्देश शान्दल्यको सङ्गीत रचनामा अब भने राख्न गरेछु कार्यक्रमको अन्तिम सङ्गीत कोशली फिल्म यमला पगला दिवानाबाट गुन्जने आवाज उमर नदिम र श्रेया घोषालको।

0: फिल्म गीतको कार्यक्रमपछि अब भने समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। अब अलिशा खवासबाट समाचार सुन्नुहोस्। आसामका मुख्यमन्त्री हेमन्त विश्व शर्माले आज नयाँ दिल्लीबाट सिधै जुबिन क्षेत्र पुगेर आसामका लोकप्रिय गायक जुबिन गर्गको स्मृतिमा 10 बिघा जमिनमा भव्य र सर्वाङ्ग सुन्दर सांस्कृतिक स्मारक निर्माण गर्ने घोषणा गर्नुभयो। मुख्यमन्त्रीले जुबिन गर्गको समाधिमा श्रद्धाञ्जली अर्पण गर्दै कलाकारको वास्तविक पहिचान, विरासत र सांस्कृतिक योगदानको संरक्षण र प्रवर्धन गर्न राज्य सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले जुबिन गर्ग केवल एक कलाकार मात्र नभएर आसामको भावना र सांस्कृतिक चेतनाको प्रतीक भएको बताउनुभयो। डाक्टर हेमन्त विश्व शर्माले विधानसभा चुनाव अघि जनतालाई आशीर्वाद पाएपछि सरकारले जुबिन क्षेत्र परियोजना अगाडि बढाउने वाचा गरेको बताउनुभयो। त्यो प्रतिबद्धता पूरा गर्न चुनाव सकिएपछि उहाँले उक्त स्थलको भ्रमण गर्नुभयो। भावुक स्वरमा मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले जुबिन मेरो मनपर्ने गायक थिए, छ र सधैँ रहनेछ भनी बताउनुभयो। उहाँले भन्नुभयो, जुबिन गर्ग कहिले राजनीतिक मुद्दा भएनन्, तर आसामका जनताको भावनासँग जोडिएको अमर नाम हो। बहुपक्षीय सैन्य अभ्यास प्रगति 2026 को शुभारम्भ आजदेखि मेघालयको उम्रोय सैन्य केन्द्रमा भयो। रक्षा मन्त्रालयले बताए अनुसार भूटान, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, मालदिव, म्यानमार, नेपाल, फिलिपिन्स, सेसेल्स, श्रीलंका र भियतनाम सहित 12 मित्र देश यस अभ्यासमा भाग लिइरहेका छन्। यो सैन्य अभ्यासले सहभागी सेनाहरूलाई पेशेवर आदान प्रदान, एकअर्काको अनुभवबाट सिक्न र घनिष्ठ सैन्य सम्बन्ध निर्माण गर्न एक साझा मञ्च प्रदान गर्दछ। यस अवसरमा सेनाका अपर महानिदेशक इन्फेन्ट्री मेजर जनरल सुनिल शेवरनले आफ्ना सबै सैन्य दास्ताको स्वागत गर्दै समकालीन सुरक्षा चुनौतीहरूको समाधान गर्न सामूहिक भागीदारीको महत्वमाथि प्रकाश पार्नुभयो। उहाँले सबै सहभागीहरूलाई स्पष्टता, पारस्परिक सम्मान र एकअर्काको अनुभवबाट सिक्न इच्छुक हुन प्रोत्साहित गर्नुभयो। दुई यातासम्म चल्ने यो अभ्यास अर्ध पर्वतीय र वन क्षेत्रमा आतंकवाद विरोधी अभियानमा केन्द्रित हुनेछ। प्रशिक्षण कार्यक्रममा संयुक्त योजना अभ्यास, रणनीतिक स्तरको अभ्यास र समन्वित अभियान सामेल हुनेछन्। प्रशिक्षणको उद्देश्य सैनिकहरूको अनुकूलन क्षमता, सहनशीलता र रणनीतिक दक्षतामा सुधार गर्नु हो। प्रख्यात मणिपुरी नाटा संकीर्तन गुरु युमनाम जात्रा सिंहलाई मरणोपरान्त पद्मश्री सम्मानले सम्मानित गरिने भएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले आगामी 25 मईको दिन राष्ट्रपति भवनमा आयोजित नागरिक अलंकरण समारोहमा यस सम्मान प्रदान गर्नुहुनेछ। यस सम्मान मणिपुरी नाटा संकीर्तनको संरक्षण एवं प्रचार प्रसारमा उहाँको महत्वपूर्ण योगदानको निम्ति दिन गइरहेको छ। मुख्यमन्त्री युमनाम खेमचन्द सिंह अनि राज्यपाल अजय कुमार भल्लाले यसलाई मणिपुरको निम्ति गर्वको क्षण अनि राज्यको समृद्ध सांस्कृतिक विरासतलाई सम्मान रहेको बताउनु भएको छ। मणिपुरको धेरै जिल्लाहरूमा जन भागीदारी सबसे दूर सबसे पहले पहल अन्तर्गत सूचना शिक्षा एवं संचार आईईसी अभियान सुरु गरिएको छ। यसको उद्देश्य मानिसहरूलाई सरकारको जन कल्याणकारी योजनाहरूप्रति जागरूक गर्नु हो। यस अन्तर्गत दुर्गम शिविर र गाउँहरूमा जागरूकता अभियान, स्वास्थ्य जाँच र गुनासो निवारण कार्यक्रमहरू आयोजना गरिएको थियो। आसामको कछा जिल्ला अधीनस्थ काटीगोराको गुमरा क्षेत्रमा पुलिसद्वारा सञ्चालित एक अभियानमा एकजना महिला सहित 3 जना बंगलादेशी नागरिकहरूलाई हिरासतमा लिएको छ। पुलिस सूत्र अनुसार हिजो राति उनीहरूलाई हिरासतमा लिएको हो। गुमरा पुलिसले विशेष सूचनाको आधारमा सो अभियान सञ्चालन गरेको थियो। पुलिसले बताए अनुसार 3 जना आरोपीहरू सहित जाँचबुझ गरिँदैछ तथा आवश्यक कानूनी प्रक्रिया शुरू गरिएको छ। मणिपुरका कपडा वाणिज्य एवं उद्योग विभागका अतिरिक्त मुख्य सचिव अनुराग वाजपेयीले राज्य सरकार राज्यको समृद्ध कपडा एवं हतकर्घा परम्परालाई बढावा दिन अनि यसलाई अन्तर्राष्ट्रिय बजारहरूमा निर्यात गर्ने दिशामा काम गरिरहेको बताउनुभयो। इम्फालमा आयोजित मणिपुर राज्य निर्यात कार्य योजनामाथि एक चर्चाको क्रममा बोल्नुहुँदै उहाँले भन्नुभयो, मणिपुरको हतकर्घा एवं कपडा उत्पादहरूमा वैश्विक स्तरमा प्रतिस्पर्धा गर्ने गुणवत्ता छ। मणिपुर पुलिसले रिम्स परिसरबाट वाहन चोरी गरेको मामिलामा दर्ता प्राथमिकीको जाँच गर्ने क्रममा एकजना आरोपीलाई पक्राउ गरेको छ। पक्राउ पर्ने आरोपीको पहिचान थौबल जिल्लाको इरोङ चेसाबा निवासीको रूपमा भएको छ। यसका साथै अहिलेलाई आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार लिएर 3:45 फेरि उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
0: अब आकाशवाणी प्रस्तुत गर्दछ कार्यक्रम विश्वमा हामी।
2: नेपाली प्रसारण सेवाको विशेष कार्यक्रम विश्वमामीको आजको अङ्कमा यहाँलाई स्वागत छ अनि तपाईँहरूको साथमा रहेको छु म कार्यक्रम सञ्चालक निर्मल गुरुङ लिएर कार्यक्रम विश्वमामीको आजको अङ्क। श्रोता महानुभावहरू, धेरै हाम्रा आदरणीय श्रोता महानुभावहरूले सोमनाथ मन्दिरबारे धेर थोर भए तापनि जानेका अथवा सुनेका छन् होला। र सोमनाथ मन्दिरबारे आज म विशेष यो कार्यक्रममा तपाईँलाई जानकारी गराइरहेको छु। तर त्योभन्दा अघि विशेष म हाम्रो आदरणीय श्रोताहरूलाई अनुरोध गर्न चाहन्छु कि हाम्रो विश्वमा हामीको कार्यक्रममा तपाईँहरूलाई के कस्तो लागिरहेको छ अनि कुन विषयलाई विशेष तपाईँहरूले जान्न चाहनुहुन्छ, यसबारे तपाईँ यदि इच्छुक हुनुहुन्छ भने हामीलाई पत्रचार गरेर पनि सम्पर्क गर्न सक्नुहुनेछ। र पत्रचार गर्ने हाम्रो ठेगाना रहेको छ केन्द्र निर्देशक आकाशवाणी खरसाङ कार्यक्रम विश्वमा हामी खरसाङ। र यसरी तपाईँले यो ठेगानामा पत्रचार गरे तपाईँले जुन चाहिँ सोध्न चाहेको या जान्न चाहेको विषयवस्तुहरू हामी तपाईँहरू समक्ष राख्ने प्रयत्न गर्नेछौँ। र अघि मैले भन्दै थिएँ कि आज म तपाईँलाई सोमनाथ मन्दिरबारे केही जानकारी दिन गइरहेको छु। र सोमनाथ मन्दिरलाई विदेशी आक्रान्तहरूदेखि लिएर देशमा भएका कतिपय राजा अथवा रजौटाहरूले पनि धेरै आक्रमण गरेका थिए।

विदेशी आक्रान्तहरूले भारत देशलाई सुनेको चिडिया भनेर सम्बोधन गर्ने गर्थे भने यसै धारणा अथवा सपना बोकेर उनीहरूले धेरैपल्ट भारतमा आक्रमण गरे भने त्यही आक्रमणमा सोमनाथ मन्दिरमा पनि उनीहरूले धेरैपल्ट आक्रमण गरेर धेरै लुटपाट गरेको इतिहासले बताउँछ।

ल त श्रोता मनमर अब सोमनाथ मन्दिर बारे केही जानकारी हजुर समक्ष राख्न गरेको छु। सोमनाथ मन्दिर दक्षिण एसियामा अवस्थित भारतको पश्चिमी

किनारमा रहेको गुजरात राज्यमा अवस्थित एक धेरै प्राचीन र ऐतिहासिक शिव मन्दिर हो। यो भारतीय इतिहास र हिन्दू धर्मको सबैभन्दा महत्त्वपूर्ण मन्दिरहरू मध्ये एक हो। आज पनि यो भारतको 12 ज्योतिर्लिङ्गहरू मध्ये पहिलोको रूपमा सम्मानित अनि मान्यता प्राप्त छ। गुजरातको सौराष्ट्र क्षेत्रको बेरावल बन्दरगाहमा अवस्थित सोमनाथ मन्दिरलाई ऋग्वेदमा स्पष्ट रूपमा उल्लेख गरिए झै भगवान चन्द्रदेवले आफै निर्माण गरेको भनिन्छ अथवा मानिन्छ। लोककथा अनुसार भगवान कृष्णको मृत्यु यहीँ भएको थियो, जसले यस क्षेत्रको महत्त्वलाई अझ बढाउँदछ। यो मन्दिर हिन्दू धर्मको उदय र पतनको इतिहासको प्रतीक पनि रहेको छ। यसको विशाल भव्यताको कारण यसलाई इतिहासभरि धेरै पटक भत्काइएको अनि पुननिर्माण गरिएको थियो। हालको भवनको पुननिर्माण भारतको स्वतन्त्रतापछि लौह पुरुष सरदार वल्लभ भाइ पटेलद्वारा सुरु गरिएको थियो र 1 दिसम्बर 1955 राष्ट्रपति राजेन्द्र प्रसादले यसलाई राष्ट्रलाई समर्पित गरेका थिए। सोमनाथ मन्दिर विश्व प्रसिद्ध धार्मिक र पर्यटकीय स्थल हो। सोमनाथ मन्दिरको इतिहासलाई सुन्दर ढङ्गले प्रस्तुत गर्दै मन्दिर परिसरमा साँझ 7:30 बजेदेखि लिएर 8:30 बजे यानि कि 7:30 देखि 8:30 बजेसम्म 1 घन्टाको ध्वनि र प्रकाश कार्यक्रम आयोजना गर्ने गरिन्छ।

सोमनाथ मन्दिरको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी सोमनाथ ट्रस्टको हो। सरकारले आय आर्जन गर्न ट्रस्टलाई जग्गा अनि बगैँचा उपलब्ध गराएको छ। यो तीर्थस्थल पुर्खाहरूको श्राद्ध, नारायण बलि र अन्य अनुष्ठान जस्ता अनुष्ठानहरूको लागि पनि प्रसिद्ध छ। चैत्र, भद्रपद अनि कार्तिक महिनामा यहाँ श्राद्ध गर्नु विशेष महत्त्वपूर्ण मानिन्छ। यी तीन महिनामा यहाँ भक्तजनहरूको ठुलो भिड लाग्ने गर्छ। यसबाहेक यहाँ तीन नदीहरू हिरण, कपिला र सरस्वतीको सङ्गम हुन्छ। यो त्रिवेणी स्नानको विशेष महत्त्व छ।

सोमनाथ मन्दिरको धार्मिक आस्था अनि महत्त्व औ यसबारे जानौ। प्राचीन हिन्दू ग्रन्थहरूका अनुसार चन्द्रमा भनेर चिनिने सोमले दक्ष प्रजापतिका 27 छोरीहरूसँग बिहे गरेका थिए। आफ्नी पत्नी रोहिणीले देखाएको अन्यायबाट क्रोधित भएर जसलाई बढी प्रेम र सम्मान दिएको थियो दक्षले चन्द्रमालाई श्राप दिए, अबदेखि तिम्रो तेज हरेक दिन घट्दै जानेछ। फलस्वरूप चन्द्रमाको तेज हरेक दिन घट्दै जान थाल्यो। श्रापबाट विचलित भएर सोमले भगवान शिवको पूजा गर्न थाले। अन्तत शिव प्रसन्न भए र सोम र चन्द्रमाथिको श्राप हटाए। सोमको पीडा हटाउने भगवान शिवलाई यहाँ स्थापित गरियो, जसले गर्दा यसलाई सोमनाथ नाम दियो।

विश्वास गरिन्छ कि भगवान कृष्ण भालुको तीर्थमा आराम गरिरहेका थिए जब एक सिकारीले आफ्नो खुट्टाको तलामा रहेको कमलको चिनालाई मृगको आँखा सम्झेर गल्तीले तीर हाने। कृष्णले यसलाई मृगको आँखा मानेर यो ठाउँबाट प्रस्थान गरे र

वैकुण्ठमा उक्लिए। यस ठाउँमा सुन्दर कृष्ण मन्दिर पनि रहेको छ। सोमनाथ महादेवको शिवलिङ्ग प्राचीन कालदेखि नै दिव्य अनि चमत्कारी शक्तिका लागि

नि धार्मिक विश्वास पनि रहेको छ। यस ठाउँमा ख्रिस्टभन्दा पहिले पनि एउटा मन्दिर थियो। सातौँ शताब्दीमा बल्लभीका मैत्रिक राजाहरूले यो मन्दिर दोस्रो पटक पुनर्निर्माण गरेका थिए। आठौँ शताब्दीमा सिन्धका अरब गभर्नर जुनेदले यसलाई ध्वस्त पार्न आफ्नो सेना पठाएका थिए। गुर्जर प्रतिहार राजा नाग भट्टले 815 ईस्वीमा तेस्रो पल्ट यसको पुनर्निर्माण गरेका थिए। मन्दिरको महिमा र प्रसिद्धि टाढा टाढासम्म फैलिएको थियो। अरब यात्री अल बेरुनीले आफ्नो यात्रा वर्णनमा यसको बारेमा लेखेका थिए र यसबाट प्रभावित भएर गजनवीका महमुदले 1025 लगभग 5000 मानिसहरूसँग सोमनाथ मन्दिरमा आक्रमण गरे, यसको सम्पत्ति लुटे र यसलाई ध्वस्त पारे। मन्दिरभित्र 50,000 मानिसहरू हात जोडेर प्रार्थना गरिरहेको बेला लगभग सबैको नरसंहार गरिएको इतिहास बताउँदछ। त्यसपछि गुजरातका राजा भीम र मालवाका राजा भोजले यसलाई पुनर्निर्माण गरे। 1297 दिल्ली सल्तनतले गुजरात कब्जा गर्दा यो पाँचौँ पल्ट ध्वस्त भयो। मुगल सम्राट औरङ्गजेबले 1706 यसलाई फेरि भत्काए। आज रहेको मन्दिर भारतका तत्कालीन गृहमन्त्री सरदार वल्लभ भाई पटेलले निर्माण गरेका थिए र 1 डिसेम्बर 1955 भारतका तत्कालीन राष्ट्रपति डाक्टर राजेन्द्र प्रसादले राष्ट्रलाई समर्पित गरेका थिए। 1948 प्रवास तीर्थलाई प्रवास पाटन भनेर चिनिन्थ्यो। यसमा यस नामले तहसिल र नगर निगम थियो। यो जुनागढ रियासतको मुख्य सहर थियो। यद्यपि 1948 यसको तहसिल नगर निगम र तहसिल दरबार भेरावलमा गाभियो। मन्दिर बारम्बार भत्काइयो र मर्मत गरियो तर शिवलिङ्ग भने अछुन्न रह्यो। यद्यपि 1026 गजनीको महमुदले ध्वस्त पारेको शिवलिङ्ग मूल शिवलिङ्ग थियो। त्यसपछिको शिवलिङ्ग 1300 अलाउद्दिनको सेनाले ध्वस्त पारेको थियो। मन्दिर र शिवलिङ्ग पछि धेरै पटक नष्ट गरेको थियो। भनिन्छ कि आगरा किल्लामा राखिएको देवद्वार सोम मन्दिरको हो। 1026 लुटपाटको समयमा महमुद गजनीले यी ढोकाहरू आफैसँग लगेका थिए। मन्दिर ट्रस्टद्वारा निर्मित नयाँ मन्दिर सोम मन्दिरको मूल स्थानमा अवस्थित छ। राजा कुमार पालले यही स्थानमा अन्तिम मन्दिर निर्माण गरेका थिए। सौराष्ट्रका मुख्यमन्त्री उछा गराई नौ लस्कर डोबरले 1940 यहाँ उत्खनन गरेका थिए। त्यसपछि भारत सरकारको पुरातत्व विभागले उत्खननबाट प्राप्त ब्रह्मशिलामा शिवको ज्योतिर्लिङ्ग स्थापना गरेको थियो।

सौराष्ट्रका पूर्व राजा दिग्विजय सिंहले 8 मई सन् 1950मा मन्दिरको शिलान्यास गरेका थिए र 11 मई सन् 1951मा भारतका प्रथम राष्ट्रपति डाक्टर राजेन्द्र प्रसादले मन्दिरमा ज्योतिर्लिङ्ग स्थापना गरेका थिए। नयाँ सोमनाथ मन्दिरको निर्माण सन् 1962मा सम्पन्न भएको थियो। 1970मा जामनगरकी रानी आमाले आफ्नो पतिको सम्झनामा दिग्विजयद्वार निर्माण गरेकी थिइन्। यस गेट नजिकै राजमार्ग र पूर्व गृहमन्त्री सरदार वल्लभभाई पटेलको मूर्ति पनि अवस्थित छ। सोमनाथ मन्दिरको निर्माणमा पटेलले प्रमुख भूमिका खेलेका थिए। बाण स्तम्भ मन्दिरको दक्षिणमा समुद्र किनारमा एउटा स्तम्भ छ। यसको माथि एउटा तीर राखिएको छ जसले सोमनाथ मन्दिर र दक्षिण ध्रुव समुद्रबाट दक्षिण ध्रुवसम्म एक अविरल ज्योतिर्मार्ग बीच कुनै भूभाग नभएको सङ्केत गर्दछ। यो स्तम्भलाई बाण स्तम्भ भनिन्छ। मन्दिर पछाडि अवस्थित प्राचीन मन्दिरलाई देवी पार्वतीको मन्दिर मानिन्छ।

लौ त श्रोता महानुभावहरू, विश्वमहामीको आजको अङ्क यही नै समाप्त गर्न गइरहेको छु र आउने दिनमा फेरि यस्तै रोचक जानकारीहरू लिएर आउने वचनको साथ। हवस् त, नमस्कार।

श्रोता महानुभावहरु नमस्कार। अब समय भएको छ कार्यक्रम विविध चर्चाको, अनि आजको विविध चर्चाको यस अङ्कमा म हजुरलाई बाँसुरीको इतिहास, यसलाई कसरी बनाइन्छ अनि यसलाई कसरी बजाउनुपर्छ त्यसबारे जानकारी दिन गइरहेको छु। सर्वप्रथम जानौँ बाँसुरीको इतिहास। बाँसुरी एक प्राचीन वाद्ययन्त्र हो जसले पादरीहरू र भगवान् कृष्ण अनि श्री राधाको बाँसुरी बजाउनेसँग सम्बन्धित पवित्र प्रेमको प्रतीक हो। यो भगवान् कृष्णको पवित्र वाद्ययन्त्र पनि हो जुन आध्यात्मिक जागरण र उहाँका अनुयायीहरूको लागि दिव्य आह्वानसँग सम्बन्धित छ। भारतीय किंवदन्तीहरूले यस प्राचीन बाँसुरीको महिलाहरूमा मात्र नभई वरिपरिका जनावरहरूमा पनि गहिरो प्रभाव पार्ने वर्णन गर्दछ। बाँसुरी शब्द हिन्दी शब्द बन्सेबाट आएको हो जसको अर्थ बाँस हो। प्राचीन समयमा विवाह र धार्मिक समारोहहरूमा नर्तकहरूद्वारा बाँसुरीलाई लोक वाद्ययन्त्रको रूपमा प्रयोग गरिन्थ्यो। भारतीय शास्त्रीय सङ्गीतमा बाँसुरीको समावेश गत शताब्दीमा मात्र भएको थियो। भारतमा सन् 1940 दशकमा पन्नालाल घोषले बाँसुरीलाई एक साधारण लोक वाद्ययन्त्रबाट भारतीय शास्त्रीय र लोकप्रिय सङ्गीत दुवैमा एक महत्त्वपूर्ण वाद्ययन्त्रमा स्थापित गर्न सफल भएका थिए। आज तबला, भारतीय ढोलको जोडी र तानपुरा ध्वनि उत्पादन गर्ने तार वाद्ययन्त्र सँगसँगै बजाइएको बाँसुरी सुन्न सामान्य छ। बाँसुरीको समृद्ध इतिहास छ र यसको वर्तमान रूपमा पुग्न धेरै परिवर्तनहरू भएका छन्। सुरुमा यो बेलनाकार छेउ नाई जस्तो बाट बजाइन्थ्यो र पछि बाँसुरी जस्तै बजाउन थालियो। इतिहासका पुस्तकहरू हेर्दा बाँसुरीहरू विभिन्न सामग्रीहरूबाट बनाइन्थ्यो भन्ने कुरा प्रकट हुन्छ, जस्तै धातु, काठ र आज मानक अथवा बाँस। भारतमा बाँसुरीका दुई प्रकार छन्, उत्तर भारतीय र दक्षिण भारतीय। उत्तर भारतीय प्रणाली भनेर चिनिने सात पल भएको बाँसुरी शास्त्रीय र लोक भारतीय सङ्गीतको लागि प्रयोग गरिन्छ। दक्षिण भारतीय बाँसुरी जसलाई भेनु भनिन्छ, कर्नाटक सङ्गीतको लागि प्रयोग गरिन्छ। यसमा 8 पलहरू हुने गर्छ। अब बाँसुरी कसरी बनाइन्छ अथवा यसको तरिका के हो? बाँसुरी बनाउने कला एक नाजुक र जटिल प्रक्रिया हो। बाँसको कोर पातलो हुनुपर्छ र खोक्रो कोर गोलो र सिधा हुनुपर्छ। राम्रो गुणस्तरको बाँसुरीमा कुनै आन्तरिक विभाजन हुनु हुँदैन। बाँस प्राकृतिक सामग्री भएकोले यी विशेषताहरू भएका बाँसका लट्ठीहरू फेला पार्न गाह्रो हुन्छ, जसले गर्दा यो वाद्ययन्त्र तुलनात्मक रूपमा महँगो अनि बनाउनमा पनि उत्तिकै गाह्रो हुन्छ। यसबाहेक बाँसुरी बनाउनको लागि केवल निश्चित प्रकारका बाँसहरू उपयुक्त हुने गर्छ। उदाहरणको लागि स्याडो स्ट्याचियम जुन असम अनि केरला राज्यहरूमा पाइन्छ। हामी केरलाबाट प्राप्त बाँसबाट बनेका

व्यावसायिक बाँसुरीहरू प्रस्ताव गर्छौँ, किनकि केरला बाँसुरीको लागि बाँसको उत्तम स्रोत हो। यदि तपाईँ बाँसुरी किन्न चाहनुहुन्छ अथवा विचार गर्दै हुनुहुन्छ भने गुणस्तर जाँच गर्न निश्चित हुनुपर्छ। विश्वभरिका शिक्षकहरूले हाम्रा बाँसुरीहरू अर्डर गर्छन् र ध्वनि र बजाउन सजिलोको सन्दर्भमा उनीहरूसँग उत्कृष्ट अनुभवहरू पनि थुप्रै रहेको छ।

बाँसुरी कसरी बजाउने त? बाँसुरी बजाउँदा सफा ध्वनि निकाल्नु सबैभन्दा महत्त्वपूर्ण काम हो। 99% बाँसुरी वादकहरूले पहिलो दिनमै हार मान्छन्, किनभने स्थिर र स्पष्ट ध्वनि विकास गर्न धेरै दिन लाग्छ। तर एकपल्ट राम्रो ध्वनि विकास गरेपछि तपाईँले यसलाई सजिलै बिर्सिनुहुने छैन र बजाउनमा आफूलाई रोक्न सक्नुहुन्न। त्यसकारण सुरुवाती दिनहरूमा सफा ध्वनि उत्पादन गर्न ध्यान दिनु महत्त्वपूर्ण छ। ध्वनि उत्पादन गर्न आफ्नो तल्लो ओठको बिचमा पल राख्नुहोस् र हावा यसरी फुक्नुहोस् कि आधा हावा बाँसुरीमा प्रवेश गर्छ र आधा बाहिर निस्किन्छ। सुरुमा सबै पलहरू नछोप्नुहोस्, एक वा दुई पलहरू पर्याप्त हुनेछन्। ध्यान दिनुहोस् कि यदि पलहरू पूर्ण रूपमा ढाकिएको छैनन् भने कुनै आवाज उत्पन्न हुने छैन। बाँसुरी बजाउने एउटा धेरै महत्त्वपूर्ण पक्ष भनेको वाद्ययन्त्रलाई सन्तुलनमा राख्नु पनि हो, जसमा चार सन्तुलन बिन्दुहरू छन्। दुई औँलाहरूले दायाँ औँलासँग तलबाट वाद्ययन्त्रलाई समर्थन गर्छ र ओठहरूले विपरीततर्फ प्रति सन्तुलन प्रदान गर्ने गर्छ। बाँसुरी बजाउने प्रसिद्ध वादकहरूको नाम लिनु पर्दा हामी पन्नालाल, हरिप्रसाद चौरसिया जस्ता महान बाँसुरी वादकहरूको नाम लिन सक्छौँ। यसको साथै आज भारतका केही प्रसिद्ध कलाकारहरूको सूची यस प्रकार छ: प्रवीण गोटखुण्डी, कैलाश शर्मा, केएस राजेश, केशव एल गिन्डे, दीपक राम, मुस्तफा हुसेन, बन्सुरी रमन, रविचन्द्र कुल्लुर, नवीन, एआर रहमान। व्यावसायिक वादकहरूले प्रायः प्रदर्शन र कन्सर्टहरूको लागि ई स्केल बाँसुरी प्रयोग गर्ने गर्छन्। यद्यपि यो ध्यान दिन महत्त्वपूर्ण छ कि यो एउटा कठिन स्केल हो र सामान्यत जी वा जी माइनरबाट सुरु हुने गर्छ।

ल त श्रोता मानवहरू, आज विविध चर्चाको यस कार्यक्रममा हामीले बाँसुरी सम्बन्ध धेर थोर जानकारी लिने प्रयास गऱ्यौँ र आजलाई भने हजुरदेखि बिदा चाहन्छु, फेरि आउने दिनहरूमा भेट्ने वचनको साथ। हवस् त, नमस्कार।

0: यतिन्जेल श्रोताले सुन्नुभयो कार्यक्रम विश्वमा हामी र अब अघिल्लो चरणमा सुनौ समाचार।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। समाचार सुषमा तामाङबाट सुन्नुहोस्। पहिले प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले रोममा इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीसित भेटवार्ता गर्दै हुनुहुन्छ। आर्थिक सहयोगलाई बढावा दिनेबारे चर्चा जारी छ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले उत्तर बंगालमा नियमित जनता दरबार र समीक्षा बैठकहरू हुने घोषणा गर्नुभएको छ। डीआरडीओ मानवरहित ड्रोन मिसाइल ULPGM-V3 सफल परीक्षण गरिएको छ। रक्षा मन्त्रीले यसलाई महत्वपूर्ण उपलब्धि बताउनु भएको छ। रूसका राष्ट्रपति व्लादिमिर पुटिनले यस वर्ष सितम्बरमा नयाँ दिल्लीमा हुने ब्रिक्स शिखर सम्मेलनमा भाग लिनुहुनेछ। अनि आइपीएल क्रिकेटमा आज साँझ कलकत्ता नाइट राइडर्सको सामना मुम्बई इण्डियन्ससित हुनेछ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले रोममा इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीसँग द्विपक्षीय वार्ताको साथै वर्तमान वैश्विक परिदृश्यबारे पनि छलफल गर्दै हुनुहुन्छ। दुवै देशहरूको बीच आज धेरै महत्वपूर्ण सम्झौताहरू हुने पनि सम्भावना छ। दुवै नेताले धेरै विषयहरूमा आफ्ना विचारहरू साझा गर्नुहुनेछ। आजको भेटवार्ताले भारत इटलीको मित्रतालाई अझ बढावा दिने बताइएको छ। दुवै देशहरूबीच द्विपक्षीय सम्बन्धको महत्वलाई दर्शाउनको निम्ति रोममा धेरै कार्यक्रमहरू आयोजना गरिनेछ। भारत इटली सम्बन्धमा हालैका वर्षहरूमा अभूतपूर्व प्रगति भएको छ र अब यो सम्बन्ध निर्णायक मोडमा पुगेको छ। प्रधानमन्त्री नरेन्द्र मोदी र इटलीका प्रधानमन्त्री जर्जिया मेलोनीको संयुक्त लेखमा दुवै नेताहरूले दुई देशहरू बीचको सम्बन्ध सौहार्दपूर्ण मित्रताबाट विकसित भएर विशेष रणनैतिक साझेदारीमा पुगेको उल्लेख गर्नुभयो। यो सम्बन्ध स्वतन्त्रता, लोकतन्त्र र भविष्यको लागि साझा दृष्टिकोणको मूल्यमा आधारित छ। दुई नेताहरूले भन्नुभयो, वैश्विक व्यवस्थामा गहिरो परिवर्तन भइरहेको समयमा भारत इटली साझेदारी उच्चतम राजनैतिक र संस्थागत स्तरमा नियमित आदान प्रदानद्वारा निर्देशित छ। उहाँले भन्नुभयो, दुई देशको आर्थिक गतिशीलता, सामाजिक रचनात्मकता र शताब्दी पुरानो सभ्यतागत ज्ञानको संयोजनले साझेदारीलाई एक नयाँ आयाम दिइरहेको छ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले भाजपा सरकारको सर्वोच्च प्राथमिकता उत्तर बंगालको सर्वाङ्गीण विकास रहेको बताउनु भएको छ। उहाँले भन्नुभयो, विकास परियोजनाहरूको समीक्षा गर्न र सरकारी योजनाहरूको प्रभावको निगरानीका लागि प्रत्येक महिना उहाँले एकपटक उत्तर बंगालको भ्रमण गर्नेछन्। उहाँले भन्नुभयो, उत्तर बंगाल विकास मन्त्रीले उत्तर बंगाल सचिवालय उत्तरकन्या सिलगढीमा बिहान 9 बजेदेखि 11 बजेसम्म जनता दरबारको आयोजना गर्नुहुनेछ। जनता दरबारपछि बिहान 11 बजेदेखि 1 बजेसम्म अधिकारीहरूका साथ प्रशासनिक समीक्षा बैठक हुनेछ र त्यसपछि सोही दिन दिउँसो 2 बजेदेखि 4 बजेसम्म विकास मन्त्रीले क्षेत्रका सबै सांसद र विधायकहरूसित विकास कार्यलाई तीव्रता दिन समीक्षा बैठक गर्नुहुनेछ। मुख्यमन्त्री बनेपछि श्री शुभेन्दु अधिकारी उत्तर बंगालको आफ्नो पहिलो एक दिवसीय भ्रमणमा आज सिलगढी पुग्नु भएको छ। उत्तर बंगालका विकास, खेल तथा युवा मामिला मन्त्री श्री निशित प्रमाणिकले उहाँलाई बागडोगरा विमानस्थलमा भव्य स्वागत गर्नुभयो। मुख्यमन्त्रीले सिलगढी स्थित भाजपा कार्यालयमा उत्तर बंगालका भाजपा पदाधिकारी, पार्टी सांसद र विधायकहरूलाई सम्बोधन गर्नुभयो, जहाँ उहाँलाई भव्य स्वागत गरियो। देशले आत्मनिर्भर भारत पहल अन्तर्गत स्वदेशी रक्षा क्षमताहरू सुदृढ पार्ने दिशामा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। रक्षा अनुसन्धान तथा विकास संगठन डीआरडीओले अनमेन्ड एरियल व्हीकल लन्च प्रिसिजन गाइडेड मिसाइल ULPGM-V3 अन्तिम विकास परीक्षणलाई सफलतापूर्वक पूरा गरेको छ। यो देशको रक्षा क्षेत्रका लागि एक महत्वपूर्ण उपलब्धि हो।
2: ये परीक्षण आंध्र प्रदेश में कुरनूल के पास डीआरडीओ की टेस्ट रेंज में एयर टू ग्राउंड और एयर टू एयर दोनों तरह से किए गए। इस दौरान मिसाइल प्रणाली को एक एडवांस्ड इंटीग्रेटेड ग्राउंड कंट्रोल सिस्टम के माध्यम से संचालित किया गया। इन परीक्षणों से विभिन्न परिस्थितियों में मिसाइल की सटीक मारक क्षमता, विश्वसनीयता और प्रभावशीलता प्रदर्शित होती है। इस मिसाइल को हैदराबाद के रिसर्च सेंटर इमारत ने डीआरडीओ के साथ मिलकर विकसित किया है। पूरी तरह से स्वदेशी रूप से निर्मित ये मिसाइल आत्मनिर्भर भारत पहल की बढ़ती उपयोगिता को दर्शाती है। इससे देश के भीतर रक्षा प्रणाली को और सुदृढ़ करने में सहायता मिलेगी। विजयवाड़ा से अल्लू मुरली की रिपोर्ट के साथ समाचार कक्ष से मैं मुकेश कुमार बल।
1: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR न्यूज कर्सिङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। रक्षा मन्त्री राजनाथ सिंहले ULPGMV3 मिसाइलको सफल विकास परीक्षणको लागि रक्षा अनुसन्धान तथा विकास संगठन, सार्वजनिक क्षेत्रका उपक्रम, रक्षा सहउत्पादन साझेदारीहरू र उद्योग जगतको सराहना गर्नुभएको छ। उहाँले ट्याङ्क रोधी भूमिकाको लागि हावाबाट जमिन मोडमा र ड्रोन, हेलिकप्टर र अन्य हवाई लक्ष्यहरू विरुद्ध हावाबाट हावा मोडमा भएको प्रभावकारिताको बारे जानकारी दिनुभयो। श्री सिंहले यसलाई रक्षा क्षेत्रमा आत्मनिर्भरताको दिशामा एक रणनैतिक उपलब्धि बताउनुभयो। रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले यस वर्ष नयाँ दिल्लीमा भारतको अध्यक्षतामा आयोजना हुने ब्रिक्स शिखर सम्मेलनमा भाग लिनुहुनेछ। रूसले भनेको छ श्री पुटिनले 12 र 13 सितम्बरमा हुने शिखर सम्मेलनमा भाग लिनुहुनेछ। यो एक वर्षभित्र पुटिनको दोस्रो भारत भ्रमण हुनेछ। यसअघि उहाँ दिसम्बर 2025 आयोजित 23 भारत रूस वार्षिक शिखर सम्मेलनको लागि नयाँ दिल्ली आउनुभएको थियो। उत्तराखण्डका पूर्व मुख्यमन्त्री मेजर जेनरल भुवन चन्द्र खण्डुरीको अन्तिम संस्कार आज हरिद्वारमा पूर्ण राजकीय सम्मानका साथ गरियो। मुख्यमन्त्री धामीले उहाँको निधनलाई राज्यको लागि अपूरणीय क्षति बताउनु भएको छ।
3: मेजर जनरल भुवन चंद खंडूरी जी का जाना पूरे राज्य के लिए और देश के लिए बहुत अपूर्णीय क्षति है और उन्होंने सेना के अधिकारी के रूप में देश की रक्षा के लिए अपनी सेवाएं दी, अभूतपूर्व योगदान दिया। उसके बाद भारत सरकार में मंत्री के नाते और राज्य में मुख्यमंत्री के नाते उन्होंने शुचिता, पारदर्शिता और अनुशासन और समय की पाबंदी, ऐसे बहुत सारे अनुकरणीय जो कार्य है अपने समय में किए, वो हम सभी के लिए प्रेरणा के स्रोत रहेंगे।
1: देहरादून स्थित पूर्व मुख्यमन्त्रीको आवासमा उहाँले पुष्पाञ्जली अर्पण गर्नुभयो। यसअघि उपराष्ट्रपति सीपी राधाकृष्णन, राज्यपाल लेफ्टिनेन्ट जेनरल सेवानिवृत्त गुरमित सिंह र मुख्यमन्त्री पुष्कर सिंह धामीले देहरादून स्थित पूर्व मुख्यमन्त्रीको आवासमा उहाँलाई पुष्पाञ्जली अर्पण गर्नुभयो। बहुपक्षीय सैन्य अभ्यास प्रगति 2026 शुभारम्भ आज मेघालयको उम्रोई सैन्य केन्द्रमा भयो। रक्षा मन्त्रालयले बताए अनुसार भुटान, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, मालदिव्स, म्यानमार, नेपाल, फिलिपिन्स, सेसेल्स, श्रीलङ्का र भियतनाम सहित 12 मित्र देशहरूले यस अभ्यासमा भाग लिइरहेका छन्। प्रशिक्षण कार्यक्रममा संयुक्त योजना अभ्यास, रणनैतिक स्तरको अभ्यास र समन्वित अभियान सामेल हुनेछ। प्रशिक्षणको उद्देश्य सैनिकहरूको अनुकूलन क्षमता, सहनशीलता र रणनैतिक दक्षतामा सुधार गर्नु हो। देशका विभिन्न भागहरूमा हालै भएका रेलगाडीहरूमा आग लागेको घटनाको जाँचमा धेरै मामिलाहरूमा असामाजिक तत्त्वहरूको संलग्नता रहेको खुलासा भएको छ। स्रोतहरूले बताए अनुसार रेलवेले यी घटनाहरूलाई गम्भीरतापूर्वक लिएको छ र रेलवे सुरक्षा बलले गहन जाँच गरिरहेको छ। राजस्थानको अमरपुरा स्टेशन नजिकै भएको घटनामा एक अज्ञात व्यक्तिले एउटा कोचभित्र लुगामा आगो लगाउने प्रयास गरे, जसले गर्दा आगो लाग्यो। हाउडामा भएको एउटा छुट्टै घटनामा जलिरहेको रेलको बाथरूमबाट पेट्रोलमा भिजेको कपडा पनि बरामद भएको थियो। राष्ट्रिय महिला आयोगले मध्यप्रदेशको भोपाल स्थित नोएडाकी 33 वर्षीय महिलाको शंकास्पद मृत्युको बारेमा स्वतः संज्ञान लिएको छ। आयोगका अध्यक्ष विजय राहटकरले मध्यप्रदेशका मुख्य सचिव र पुलिस महानिर्देशकलाई पत्र लेख्दै तत्काल निष्पक्ष र समयबद्ध जाँच सुनिश्चित गर्न निर्देशन दिनुभएको छ। आइपिएल क्रिकेटमा आज कोलकाता नाइट राइडर्सको सामना मुम्बई इन्डियन्ससित हुनेछ। यो म्याच कोलकातामा साँझ 7:30 बजे सुरु हुनेछ। पन्जाब र हरियाणामा गम्भीर गर्मी जारी छ। दुवै राज्यमा अधिकतम तापक्रम 40 देखि 47 डिग्री सेल्सियसको बीचमा छ। मौसम विभागले यस क्षेत्रको लागि पहिले नै अरेन्ज अलर्ट जारी गरेको छ। केन्द्रशासित प्रदेश चण्डीगढमा पनि भीषण गर्मीको प्रकोप छ। चण्डीगढ मौसम विभागका निर्देशक सुरेन्द्र पालले आकाशवाणीलाई बताएअनुसार मौसम सुक्खा रहने सम्भावना छ र आगामी 3 देखि 4 दिनमा तापमान अझ बढ्न सक्ने आशंका गरिएको छ। यो समाचार युट्युबमा @AIR कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले रोममा इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीसित भेटवार्ता गर्दै हुनुहुन्छ। आर्थिक सहयोगलाई बढावा दिनेबारे चर्चा जारी छ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले उत्तर बंगालमा नियमित जनता दरबार र समीक्षा बैठकहरू हुने घोषणा गर्नुभएको छ। डीआरडीओले मानवरहित ड्रोन मिसाइल ULPGMV3 सफल परीक्षण गरेको छ। रक्षा मन्त्रीले यसलाई महत्वपूर्ण उपलब्धि बताउनु भएको छ। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले यस वर्ष सितम्बरमा नयाँ दिल्लीमा हुने ब्रिक्स शिखर सम्मेलनमा भाग लिनुहुनेछ अनि आइपिएल क्रिकेटमा आज साँझ कलकत्ता नाइट राइडर्सको सामना मुम्बई इन्डियन्ससित हुनेछ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी 5:05 बजेर 5 मिनटमा पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।